0: आपणारी स्थापना, हिमालहरूको जोखिम मूल्याङ्कन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्याङ्कन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढ़ी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि लगायतका सुझावहरू प्रतिवेदनमा औल्याइएको थियो। पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति विपदमा संसदको ढोका बन्द शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: नेपालका मुद्दा अन्तर्राष्ट्रियकरण हुनुपर्छ, अन्नपूर्ण पोस्टमा छापिएको छ। विश्वका ठूला औद्योगिक मुलुकहरूले उत्सर्जन गरेको धेरै कार्बनको प्रत्यक्ष र भयानक सजाय नेपालले आफ्ना हिमाल र नागरिकको ज्यान गुमाएर भोगिरहेको छ। विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान 0.1% भन्दा पनि कम छ, तर सोलुखुम्बुको थामेदेखि रसुवाको भोटेको सिसम्म मानव सिर्जित त्रासदी लगातार दोहोरिरहेको छ। विपद आउँदा तुरन्त काम लाग्ने आफ्नै सेटेलाइट नहुनु र उपलब्ध प्रविधिलाई सही समयमा निर्णय लिन प्रयोग गर्न नसक्नु हाम्रो मुख्य कमजोरी हो। बहुसंकट जोखिम मूल्याङ्कन विज्ञ डाक्टर वसन्तराज अधिकारी भन्छन्, समस्या प्रविधि नपाउनुमा मात्र होइन छिमेकी देशहरूसँग विपदबारे तुरन्त सूचना साटासाट गर्ने साझा संयन्त्र नहुनुमा पनि छ। प्रविधिमाथिको यो परनिर्भरता र अरूले गरेको प्रदूषणको मूल्य ज्यान र पूर्वाधार गुमाएर चुकाउनु पर्ने यो दुष्चक्र रोक्न नेपालले आफूलाई जलवायु विपदको पीड़ितका रूपमा विश्व सामु प्रस्तुत गर्दै जलवायु न्यायको मुद्दा तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विज्ञहरूको भनाई छ।
0: विनाशकारी बाढ़ीको छैठौं दिनसम्म पनि रसुवागढ़ीको जनजीवन सामान्य हुन सकेको छैन। बाढ़ीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहस नहस बनाएपछि रसुवागढ़ी, टिमुरे र स्यापप्रवेशी क्षेत्र अहिले लगभग मानिसविहीन अवस्थामा पुगेको छ। सोमबार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किँदा देखिएको दृश्यले बाढ़ीको क्षति जमीनबाट अनुमान गरिए भन्दा निकै ठूलो रहेको देखाएको छ। नदी किनारका बस्ती, सड़क, पुल, व्यापारिक संरचना र अन्य भौतिक पूर्वाधारमा बाढ़ीले पुर्याएको क्षतिको वास्तविक विवरण आउन सकेको छैन। आकाशबाट हेर्दा कतिपय स्थानमा बस्तीको ठाउँमा बगर देखिन्छ, सड़क भएको ठाउँमा हिलो र ढुंगाको थुप्रो छ, पुल रहेका स्थानमा नदीको धार मात्र देखिन्छ, कतिपय घर उभिएका छन् तर मानिस छैनन्, ढोकामा भोटे तालचा झुण्डिएका छन्। बाढ़ीबाट जीवित उद्धार गरिएकालाई सुरक्षा निकायले काठमाडौँ लगायत सुरक्षित स्थानमा स्थानान्तरण गरेपछि सीमा क्षेत्रमा मानवीय चहलपहल अत्यन्त न्यून भएको छ। अहिले त्यहाँ हेलिकप्टरको आवाज सुनिन्छ भने त्यसबाहेक अधिकांश क्षेत्र अस्वाभाविक सन्नाटामा छ। रसुवागढ़ीबाट बेत्रावतीसम्म भोटेकोशी र त्रिशुली नदी आसपासको भूगोलमा बाढ़ीले पुर्याएको क्षति केवल घर र संरचनाको विनाशमा सीमित छैन। बाढ़ीले राज्यको नियमित पहुँचका आधारहरू, सड़क, पुल, संचार र आपूर्ति प्रणालीमा समेत गम्भीर क्षति पुर्याएको छ। त्यस्तै सुरुङभित्र जीवन खोज्दै सेना भनेर अर्को खबर छ। बाढ़ीपछि उद्धार टोलीको सबैभन्दा कठिन चुनौती मध्ये एक बनेको छ जल विद्युत आयोजनाका सुरुङमा थुनिएकाहरूको उद्धार। त्रिशुली थ्री आयोजनाको सुरुङभित्र ठूलो संख्यामा मानिस थुनिएको आशंका गरिएको छ। नेपाली सेनाका प्रमुख सेनानी गंगा बरालका अनुसार सुरुङमा 40-50 जनासम्म मानिस रहेको अनुमान गरिएको छ। उद्धार टोली सुरुङमा पुग्ने र ब्रेक थ्रू गर्ने प्रयासमा लगातार खटिएको छ। सुरुङको अवस्थाका कारण उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको छ। बाहिर नदीले बाटो काटेको छ, भित्र सुरुङले मानिसको बाटो रोकेको छ, बीचमा उद्धार टोली जीवन खोजिरहेको छ, समय भने निरन्तर बितिरहेको छ। हेलिकप्टरको आवाजले मात्रै भंग गर्छ सन्नता, र रसुवागढ़ीदेखि बेत्रावतीसम्म मृत्युको मौनता, बस्ती बगरमा परिणत, सड़कविहीन गाउँ, नाकाबन्दीमा लगायतका उपशीर्षकमा उद्धार कर्मी बाहेक मानिस छैनन् रसुवागढ़ीमा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।

0: सर एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइट्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर रसुवाको भोटेपछि त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा हाल रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ हिम पहिरो हिमताल हिमनदी र उच्च हिमाली भूभागमा हुने आकस्मिक परिवर्तनको समयमै जानकारी नहुँदा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायदेखि सड़क पुल र जल विद्युत आयोजनासम्म जोखिममा रहेको विज्ञहरूले बताएका छनृ
3: नेपाल रेड क्रस सोसाइटीले भोटेकोशी हिम बाढ़ी प्रभावित क्षेत्रमा 5,000 भन्दा बढ़ी स्वयंसेवक परिचालन गर्दै आवश्यक सहयोगलाई उच्च प्राथमिकता दिएको छ रेड क्रसका अनुसार त्रिपाल 2,000 थान कम्बल 1,000 थान म्याट्रेस 1,000 थान डोरी 600 थान मर्यादित स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने लगायतका सामग्री 5,000 किट सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकिएको छ
2: भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै हप्ता ल्याउने तयारी भएको छ अर्थ मन्त्रालयले आगामी बिहिबारसम्म त्यस्तो विवरण ल्याउने तयारी गरेको हो अर्थमन्त्री डाक्टर छोडिङ वाग्लेले बिहिबारसम्म बाढ़ीपछिको आर्थिक घाटाको सम्बन्धमा ऱ्यापिड एसेसमेन्ट प्रतिवेदन तयार गर्ने लक्ष्य रहेको बताएका छन्
3: दोलखाको गौरीशंकर गाउँपालिका 9 रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिमबारे पूर्व सूचना दिन जडान गरिएको साइरन प्रणाली भने उपयोगविहीन बनेका छन् साइरनमा जडान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि 3 दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छाडेको हो
2: तातोपानी नाका गत 31 असारदेखि पूर्ण रूपमा बन्द थियो कोरोला नाकाको बाटो लामो र असहज भएकाले धेरै व्यवसायीले रसुवा भन्सारबाट व्यापार गरिरहेका थिए कन्टेनर छुटाउन सयौंको संख्यामा व्यापारी कारोबारका लागि रसुवा पुगेका थिए उनीहरू त्यही भएका बेला भोटेकोशी बाढ़ीले वितण्डा मचायो बाढ़ी आएको 5 दिन बित्दा पनि रसुवा भन्सारसँग सम्बन्धित व्यापारी कर्मचारी र चालक सम्पर्क विहीन छन् भन्सार कर्मचारी 15 जना सम्पर्कमा छैनन् भने 300 भन्दा बढ़ी चालक तथा कन्टेनर कर्मचारी बेपत्ता भएको अनुमान गरिएको छ
3: चाडपर्व नजिकै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढ़ाउने खेल पनि खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि 13 बजार अनुगमन टोली परिचालन गर्दैछ
2: बाढ़ीबाट प्रभावित नागरिकको खोज तथा उद्धार तत्कालीन राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन आईएमई ग्रुपले 10 करोड़ रूपियाँ योगदान गरेको छ आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ग्रुप अन्तर्गतका विभिन्न कम्पनीका प्रतिनिधिले सोमबार चेक हस्तान्तरण गरेका छन्
3: भोटेकोशी करिडोरमा आएको भीषण बाढ़ी पहिरोका कारण चीनसँग जोड़िएका नेपालका 2 प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढ़ी र तातो पानी नाका पूर्ण रूपमा बन्द भएका छन् गत बुधबार आएको बाढ़ीले रसुवागढ़ी नाकासँगै राजमार्ग बगाएपछि चीनसँगको मुख्य व्यापारिक सम्पर्क टुटेको छ
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि एक्सट्रीम इनर्जी ड्रिंक नेपाल भलिबल लीग एनभीएलले सहयोग गर्ने भएको छ एनभीएलको पहिलो दिन भदौ 19 गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जमा गर्ने आयोजकले जनाएको छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। दक्षिण कोरियाको अदालतले विवादास्पद युनिफिकेशन चर्चकी नेत्री हान हक जामुनलाई भ्रष्टाचार मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको छ। राजनीतिक कोष ऐन उल्लंघन गरेको र तत्कालीन प्रथम महिला किम की ओन हीलाई घुस तथा महँगा उपहारहरू दिएको अभियोगमा उनी दोषी ठहर भएकी हुन्। मंगिर 2075 काठमाण्डुको हायत होटलमा युनिभर्सल पीस फेडरेशन यूपीएफले आयोजना गरेको एशिया पेसिफिक सम्मेलनमा हानले सहभागीहरूलाई होली वाइन खुवाएकी थिइन्।
3: नेपाली खबरमा अब खेल खबर। अर्जेन्टिनी महान खेलाड़ी लियोनल मेस्सीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। जुलाईमा मात्र उनले लगातार दोस्रो पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। सन् 2022 उनकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो, जुन अर्जेन्टिनाले जितेको तेस्रो विश्वकप थियो। मेस्सी अहिले अमेरिकाको मेजर लीग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन्। उनी त्यहाँ 2028 अनुबन्धित छन्।
2: अब विचार विश्लेषणको पालो। विपत्ति विरूद्ध सामूहिक एकता शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्रमा छापिएको छ। भोटेकुसी बाढ़ीपछि संसारभरका नेपालीको आँखा रसाएको छ, मन भारी भएको छ। अप्ठ्यारोमा संसारभरका नेपाली एक ठाउँमा उभिन्छन् भन्ने सन्देश पनि प्रवाह भएको छ। सबैले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्यौं भने मात्र नेपालीको पहिचान सुरक्षित हुनेछ, राष्ट्रियता पनि बलियो हुनेछ। निर्देशित चरित्रलाई प्रधान ठान्नेहरू अप्ठ्यारोमा खेल्ने प्रयास गर्छन्, सरकारले गरेका हरेक कामको विरोध नै गर्छन्। ती निर्देशित चरित्र विरूद्ध हामी एकजुट भएर विपत्तिको पार लगाऊ।
3: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।
4: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

0: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसुक।
4: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो, 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: विभिन्न जलविद्युत आयोजनामा कार्यरत करिब 639 जना रहेका छन्। सम्पर्कविहीन हुनेमा विदेशी नागरिक 592 जना रहेको विवरणमा उल्लेख छ। विदेशी पर्यटकसँगै घुम्न आएका नेपाली 164 जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना पनि सम्पर्कविहीनको सूचीमा रहेका छन्। भारी प्रभावित विभिन्न जिल्लामा हालसम्म 939 शव फेला परेको प्रतिवेदन जनाइएको छ। नेपाली सेनाले बाढ़ी प्रभावित क्षेत्रमा 2700 जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको जनाएको छ। उद्धार तथा सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने प्राधिकरणका अनुसार हालसम्म 41 पुल बगेका छन् र 4 पुल क्षतिग्रस्त रूपमा रहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन बलेखु खण्डको कृष्णवीर र परिवारवीरमा सड़कको भीर कटानका कारण यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। गल्छी देवघाट खण्डमा सड़कमा जमेको लेदो हटाउने कार्य जारी रहेको छ। देवघाट स्थित तादी नदीको पुल बगेपछि वैकल्पिक रूपमा 75 मीटर लामो बेली ब्रिज जोड़ानको तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ।
1: निरौलाका अनुसार केरुङमा काम गर्दै आएका तथा व्यावसायिक प्रयोजनका कारण त्यहाँ बसेका करिब 400 नेपाली रहेका छन्। तीमध्ये केरुङमा रहेका रसुवाका 40 जनालाई तातोपानी नाकाबाट नेपाल पठाउन पहल थालिएको छ। भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रमुख राजनैतिक दलहरू उद्धार खोजी र राहतमा केन्द्रित भएका छन्। दलहरूले केन्द्रमा राहत कोषमा जम्मा गर्ने निर्णय देखि लिएर प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन शुरू गर्न थालेका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपा लगायतका दलले प्रधानमन्त्री विपद राहत कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन्। एमाले पार्टीकै कोषबाट बाढ़ी प्रभावितका लागि आवश्यक सामग्री खरिद गरे वितरण गर्ने जनाएको छ। विपदमा राज्य संयन्त्रसँगै आफ्ना सम्पूर्ण शक्ति परिचालन भएको दलका नेताहरूले दावी गरेका छन्। रासोपाले प्रधानमन्त्री विपद राहत कोषमा 50 लाख जम्मा गर्ने निर्णय गरेको छ। रासोपा केन्द्र र फील्ड दुवैतर्फ परिचालन भएको छ। पार्टी सभापति रवि लामिछानेले सरकार र अन्य दलसँग समन्वय गर्दै पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिनुभएको छ। प्रधानमन्त्री विपद राहत कोषमा रासोपाले 50 लाख जम्मा गर्ने निर्णय गरेसँगै अन्य पार्टीहरूले पनि त्यसमा जम्मा गर्ने प्रयत्न गरेका छन्। भदौ 10 हिम बाढ़ीले भोटेकोशी बाढ़ीका कारण भोटेकोशी र त्रिशुली नदीमाथि पुल बनाएपछि बागमती प्रदेश सरकारले तत्कालीन वैकल्पिक प्रयोगका लागि त्रिशुली नदीको त्रिशुली बजारमा हिजो तुइन जडान गरेको छ। यसबाहेक देवीघाट, बेत्रावती, भैंसे र सिमचौरमा तुइन जडान हुने भएको हो।
2: नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने भएको छ। मन्त्रालयले प्रभावित क्षेत्रको पुनर्स्थापना तथा अत्यावश्यक पूर्वाधार पुनर्सञ्चालनका लागि कार्यदल गठन गरेको हो। कार्यदललाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट प्रभावित क्षेत्रका सड़क पुल, खानेपानी, पुनर्वास, झोलंगी पुल, भग्नावशेष व्यवस्थापन, संचार र स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय तथा कार्यान्वयनमा सहजीकरण गर्ने मन्त्रालयले जनाएको हो। सम्बन्धित सरकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी भइरहेका कामको नियमित अनुगमन तथा रिपोर्टिङ समेत गरिने मन्त्रालयले जनाएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राधिकरण, प्राविधिक एवं वस्तुगत मूल्यांकन गर्नेछ। त्यसका आधारमा तत्काल सञ्चालन गर्नुपर्ने आपतकालीन पुनर्स्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गरिने पनि बताइएको छ। प्रारम्भिक क्षेत्र संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गरी स्रोत व्यवस्थापनमा समेत सहजीकरण गरिनेछ। मन्त्रालयका अनुसार पुनर्स्थापनाका क्रममा संघ, प्रदेश र स्थानीय तहसँगै शिक्षा निकाय निजी क्षेत्र तथा विकास साझेदार बीच समन्वय गरिनेछ। यसका लागि सम्बन्धित सबै निकायलाई आवश्यकता अनुसार परिचालन तथा सहजीकरण गर्ने कार्यदलले जिम्मेवारी समेत दिएको छ। पुनर्निर्माणका क्रममा भविष्यमा हुन सक्ने विपदको जोखिमलाई समेत ध्यान दिने मन्त्रालयले जनाएको छ। भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढ़ी, पहिरो तथा अन्य विपद जोखिमलाई समेट्दै सिद्धान्त अनुसार पुनर्निर्माणका कामहरू अगाडि बढ़ाइने पनि बताइएको छ। दोहोर लगानी, स्रोतको दुरूपयोग तथा एउटै प्रकृतिका काम दोहोरिन नदिन पनि एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गरिने पनि मन्त्रालयले जनाएको हो। मन्त्रालयले सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय गरी भोटेको सी बाढ़ीबाट प्रभाव

0: म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सक्दै उहाँलाई बुझाउन सक्छ बुझाउने हो।
1: बारीपछि महामारीको जोखिम बढ्दो, स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउँदै पानी प्रयोग गर्दा सतर्क रहन बिग्रेको सुझाव लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्र दोष दिन्छ,
2: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास गर्न सक्छ, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजायले विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद हुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव, गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिका शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIR।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: प्याज गिर्ता लिनुभयो त, एनसेल प्याक किन्नुभयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल प्याक अध्ययन गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा यहाँलाई फेरि पनि स्वागत छ। तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो त्रिशुलीबाट तपाईँले सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: पहिरोपछि यो खालीपालीका बुहानमा ढल मिसिना, रसुवा, नुवाकोट सहित प्रभावित क्षेत्रमा झाडा पखाला, हैजा, डेंगू लगायतका रोग फैलिने जोखिम बढ़ेको छ। विशेषज्ञका अनुसार विस्थापितहरू एउटै स्थानीय अस्थायी शिविरमा भीड़भाड़का साथ बस्ने, साझा शौचालय र खानेपानी प्रयोग गर्ने भएकाले पनि संक्रमण छिटो फैलिन सक्ने भन्दै विज्ञहरूले सतर्क रहन सुझाएका छन्। लामखुट्टे, बर्दा, डेंगू तथा अन्य किटजन्य रोगको जोखिम पनि बढ़ेको छ। स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा औषधि, स्वास्थ्य कर्मी र स्वास्थ्य शिविर संचालन गर्नुका साथै रोग निगरानी र द्रुत प्रतिकारी प्रणालीलाई।
6: अब आजका पत्र पत्रिकाले प्रकाशित गरेका खबरहरू हामी काठमाण्डु स्टुडियोबाट जोड्दैछौ। काठमाण्डुमा प्रकाशित विभिन्न पत्र पत्रिकाका मुख्य खबरहरूलाई हामी यहाँहरू सामु प्रस्तुत गर्दैछौ। प्रभावित नागरिकको पुनस्थापना चाँडै हुने प्रधानमन्त्रीले हिजो आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ र उहाँले गरेका कामहरूको विवरण पनि प्रस्तुत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनस्थापना गर्ने बारेमा छलफल अगाडि बढ़ाएको बताउँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू भइसकेको जानकारी गराउनु भएको छ। उहाँले बाढ़ीको कारण ज्यान गुमाएका र पहिचान हुन नसकिएकाहरूको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नु भएको छ। हिजो राति सामाजिक सञ्जाल मार्फत उहाँले हजारौं नागरिकले घर परिवार, प्रियजन र जायजेथा

0: गुमाउनु परेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, पीड़ा सरकारले बुझेको छ, उहाँहरूको पीड़ामा मलम लगाउँदै पुनस्थापना मार्फत सामान्य जनजीवनमा फर्काउने बाटोमा सरकार लागेको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएको छैटौं दिनसम्म आइपुग्दा सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढतापूर्वक सक्रिय रहेको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले खोज उद्धार उपचार राहत कार्यको अग्रपंक्तिमा खटिनुहुने सुरक्षाकर्मी राष्ट्र सेवक कर्मचारी संचार माध्यम विभिन्न निकायका पदाधिकारीसँगै स्वयंसेवक तथा संघ संस्थाहरूलाई प्रशंसा गर्नुभएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ी सामान्य नभएको बताउँदै उहाँले हिमालय क्षेत्रमा हिम चट्टानहरूको र हिम पहिरोको जोखिम बढ़दै गएकाले सजगता अपनाउनुपर्ने बताउनु भएको छ। त्यस्तै गरी वैकल्पिक सड़क संचालन शीर्षकमा गोर्खापत्र दैनिकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ, भोटेकोशी बाढ़ीले क्षति पुर्याएको रसुवा नुवाकोट तथा धादिङ जिल्लाको तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ। पहिलो चरणमा तत्काल सम्भव देखिएको सड़क सञ्जालमा सरसफाई र पुननिर्माणका कार्यहरूमा प्राथमिकता दिइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सड़क सञ्जालको कामका लागि प्राथमिकता दिइएको हो। कतिपय स्थानमा बाढ़ीले बगाएको सड़क नै सफा गरेर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ भने सञ्चालनमा सम्भव भएका जति विकल्पहरू पनि खोजिएको छ। पूर्वाधार विकास मन्त्री सुशील लम्सालले रसुवाको भोटेकोशीमा आएको बाढ़ी पहिरोपछिको पुननिर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा पेश गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा हिजो आयोजित बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो। अर्थमन्त्री स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कानून न्याय तथा संसदीय मामिला मन्त्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतका सहभागीहरूलाई उहाँले छलफल गरेर यस्तो निर्देशन दिनुभएको हो। यसैबीच लामो समयदेखि चर्चामा रहेको छुरोल्पा हिमतालको खतरा कायमै रहेको विज्ञहरूले बताएका छन्। दोलखाबाट गोर्खापत्र दैनिक संवाददाताले यो खबर लेख्नु भएको छ। गोर्खाको गौरीशंकर गाउँपालिका नौमा रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिम बारेमा पूर्व सूचना दिन जड़ान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। साइरन जड़ान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि तीन दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छोडेको छ। समुद्री सतहदेखि 4,580 मिटर उचाइमा रहेको छोरोल्पा हिमताल विस्फोट भएमा तल्लो तटीय क्षेत्रका बासिन्दामा ठूलो क्षति पुग्ने जोखिम रहेको छ। सम्भावित जोखिमबाट मानिसलाई समयमै सुरक्षित स्थानमा सार्न 19 बस्तीमा साइरन जडान गरिएको थियो। अहिले ती साइरनहरूमध्ये अधिकांशको अवस्था खराब रहेको र कतिपय स्थानमा साइरनको नाम निशान समेत नरहेको वडा नम्बर 9 वडा अध्यक्ष मिङवा गेली शेर्पाले बताउनु भएको छ। यसैबीच रेडक्रसद्वारा 5,000 स्वयंसेवक परिचालन शीर्षकमा गोर्खापत्र दैनिकमै खबर छ। नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी हिमबाड़ी प्रभावित क्षेत्रका 5,000 भन्दा बढ़ी स्थानहरूमा स्वयंसेवकलाई परिचालन गर्ने गरेर तालिका बनाएको छ। रेडक्रसका अनुसार त्रिपाल 2,000 थान, कम्बल 1,000 थान, म्याट्रिक 1,000 थान, डोरी 600 थान, मर्यादित स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने सामग्रीहरू 5,000 किट, सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकेको छ। त्यसै गरी प्राथमिक उपचार बाकसहरू पनि प्रदान गरिएको छ। रसुवा भोटेकोशी नदीमा भदौ 10 भीषण बाढ़ीका कारण 12 स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् र सम्पर्कविहीन भएका स्वास्थ्यकर्मी मध्ये रसुवाका 11 र नुवाकोटका 1 रहेका छन्। उनीहरू विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेको बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र हेटौँडाले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक बोलाउन बारेमा सभामुख डोलप्रसाद अर्यालले दलीय परामर्श थाल्नु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेतको ध्यानाकर्षणपछि सभामुख अर्यालले बैठक बोलाउने बारेमा छलफलका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनका लागि प्रारम्भिक छलफल गर्नुभएको थियो र आज बैठक बोलाइँदैछ। रसुवा बाढ़ीका दिन प्रभावित क्षेत्रका सांसदहरूको धारणा र सरकारको जवाफपछि प्रतिनिधि सभा सूचनाबाट अनिश्चितकालका लागि स्थगित गरिएको थियो। विपदका समयमा संसद र समितिहरूबाट सरकारको काम कारवाहीको निगरानी, नीतिगत निर्देशन र समन्वयका लागि मार्गदर्शन गर्नुपर्ने बेलामा संसद रोकिएको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले बैठक आह्वानका लागि माग गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्गमेले सभामुख अर्याललाई भेटेर बैठक बोलाउन माग गर्नुभएको छ। त्यसक्रममा सभामुख अर्यालले कार्यव्यवस्था तत्काल मिलाउने बताउनु भएको छ। संघीय संसदका प्रवक्ता एकराम गिरीले सभामुख अर्यालले हिजो गरेको छलफल अनुसार आजको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने प्रयत्न भइएको छ। संघीय संसदका दुवै सदनको अधिवेशन बैठक यसबीचमा बसेको छैन। भदौ 10 प्रतिनिधि सभा अनिश्चितकालका लागि स्थगित हुँदा राष्ट्रिय सभाको बैठक पनि भदौ 9 गते देखि नै बसेको छैन। बाढ़ी, पहिरो लगायतका समसामयिक विषयलाई विषयगत समितिले छलफलको विषय बनाएको छैन। प्रमुख प्रतिपक्षी दलका नेता आङ्गमेले बैठक बोलाउन ध्यानाकर्षण गराएको जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमै खबर छ, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहसँग रासोपा सभापति लामिछानेको भेट। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो छुट्टा छुट्टै भेटवार्ता गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज उद्धार र राहत र पुनस्थापनाका प्रयासबारेमा छलफल गर्नुभएको छ। सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटमा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार राहत वितरण लगायतका गतिविधि बारेमा जानकारी गराउनु भएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। प्रवक्ता खरेलका अनुसार भेटका क्रममा सभापति लामिछानेले विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र पूर्ण रूपमा परिचालित हुनुपर्ने बताउनु भएको छ। यसैबीच भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमाथि आउने कुनै पनि दुःख र पीड़ामा सबैभन्दा बढ़ी दुखी भारत हुने गरेको जनाउँदै अहिलेको विपदमा भारतको सहयोग अन्तिम समयसम्म जारी रहने बताउनु भएको छ। नेपाल भारत सिमानाको रूपैडिया स्थित नेपालगंज रोड रेल स्टेशनमा ब्राण्ड गेज रेल सेवाको हिजो शुभारम्भ गर्दै मुख्यमन्त्री योगीले नेपालमा आएको अहिलेको विपद नेपालको मात्र नभई भारतको पनि भएको बताउनुभयो। विपदमा परेर धेरै भारतीय नागरिकको ज्यान गएको उहाँले बताउनु भएको छ। उहाँले बाढ़ीको पहिलो दिनबाट नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आवश्यक सहयोग गर्ने जनाउनु भएको छ। सहयोग निरन्तर रहेको छ, त्यसका लागि विभिन्न क्षेत्रबाट सहयोगका लागि समन्वय गर्ने काम पनि भारतले गरेको बताउनु भएको छ। सब व्यवस्थापनका लागि विभिन्न किसिमका प्रयत्नहरू भइरहेका छन्। सब व्यवस्थापनको नीतिको बारेमा फोरेन्सिक विज्ञ डाक्टर अरविन्द्र साक्यसँग हामीले कुराकानी गरेका छौं।
1: सबमा चाहिँ पहिचान किन्ने चाहिँ भेटिन्छ भेटिँदैन भन्ने जाँच गरिरहेछौँ, रिपोर्ट गरिरहेछौँ। त्यो सँगसँगै चाहिँ डिएनए नमुनाहरू सङ्कलन गरिरहेछौँ, जाँच हुनेहरूको जाँच सङ्कलन गरिरहेछौँ र
2: के के कुरामा ध्यान दिएर त्यसको अभिलेखहरू राख्ने काम भइरहेको छ।
1: नेपालको महिला पुरुष के हो त्यो एउटा राख्छन्, त्यो सँगसँगै चाहिँ लम्बाइ कति छ, किट कस्तो छ, अनि त्यसबाहेक चाहिँ शनाखत हुने अरू स्किमहरू कतै कुनै खतहरू वा चाहिँ ट्याटुहरू त्यो भेटिन्छ भेटिन्छ त्यो त्यो गरेर चाहिँ हामीले बाहिरी हेर्दाखेरि तनाखत गर्नु सकिने खालको चिजहरू हामीले हेर्दा छौँ र त्यो सँगसँग चाहिँ हामीले चाहिँ अब त्यो दाँतहरूको त्यहाँदेखि हामी दाँतबाट पनि तनाखत गर्नु दाँतको चाहिँ एउटा दाँत चाहिँ कुनै कसै कसैले चाहिँ त्यो दाँतहरू भरेको हुनसक्छ, दाँतहरू त्यहाँ नक्कली दाँतहरू हालेको दाँतहरू पनि हामीले सकेसम्म भएसम्म त्यो सबैको भएको जतिको चाहिँ हामीले हेर जाँच गरिरहेछौँ, त्यो नमुनाहरू हामी सँगसँग गरिरहेछौँ र त्यसलाई चाहिँ हामीले त्यहाँ कोड नम्बर अथवा चाहिँ एउटा नम्बर चाहिँ एउटा बडी ब्यागमा हालेर बडी ब्यागमा बाहिरबाट केही कोड नेम अथवा कोड नम्बर राखेर चाहिँ त्यसरी चाहिँ हामीले चाहिँ गरिरहेको त्यसलाई कति समय राख्न पर्ने हुनसक्छ भनेर नभएर चाहिँ अब अहिले चाहिँ गाड्ने कि भन्ने एउटा अप्सन छ।
2: यो अन्तर्राष्ट्रिय अभ्यास हो कि अथवा नेपालमा मात्रै यस्तो खालको अभ्यास गर्न खोजियो जुन सबै शवहरूको व्यवस्थापन नहुँदाखेरि जमिन मुनि गाडेर व्यवस्थापनको अभ्यास गर्न खोजिएको नेपालमा?
1: अन्तर्राष्ट्रिय अनुसार चाहिँ जहाँ चाहिँ हाम्रो रिसोर्सेसहरू पुग्दैन जहाँ चाहिँ त्यहाँ चिसो बनाउने कोठाहरू होइन अब जस्तै यसलाई चाहिँ स्टोर गरेर राख्न पर्ने चाहिँ अब फ्रिजरहरू छ ठुल्ठुलो फ्रिजरहरूमा चाहिँ अब बडी स्टोर गर्न सकिन्छ भने स्टोर गर्ने हो स्टोर गरे पनि बडी चाहिँ डिकम्पोज हुन्छ सहने त ढिलो हुन्छ भन्ने हो अनि अब तर त्यो नहुने नभएको अवस्थामा चाहिँ त्यसलाई चाहिँ एउटा अप्सन चाहिँ टेम्परेरी बेरियर भन्छ त्यसलाई चाहिँ समाप्त गर्ने अरू आधारहरूदेखि अब चाहिँ कोही मान्छे खोज्न आयो भने त्यसलाई पछि निकालेर हो होइन भनेर ऊ गरेर अथवा त्यो डिएनए हामीले जुन सङ्कलन गरेको हुन्छौँ हामीले यति अघि भनेको जाँच सबै गरिसकेपछि त्यसलाई चाहिँ टेम्पोररी डिरेल गरेर अनि त्यसमा पछि निकाल्न मिल्ने गरी पछि कोही आइहाल्यो खोज्नलाई भने चाहिँ त्यसको डिएनए हामीले निकालेको हुन्छौँ त्यो डिएनए र उहाँले ऊ गरेको डिएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउने हो।
2: जमिन मैले राख्ने बित्तिकै त धेरैलाई कस्तो लाग्छ भने सर्ट कुहिन्छ त्यसपछि केही अवशेषहरू मात्रै बाँकी रहन्छ भन्ने हो त्यो हुन्छ कि हुँदैन
1: केही गरेर पनि रोक्न सकिँदैन कुहिने प्रोसेस त कुहिने भइहाल्छ तर अब त्यो अब कसरी चाहिँ यसलाई चाहिँ अब पछि हस्तान्तरण गर्दाखेरि अब त्यो कुहिहाल्यो भने पनि हामीले गाडेर राखेका छौँ भने चाहिँ त्यो पछि हस्तान्तरण गर्न सकिन्छ भन्ने हो अवशेषहरू भए पनि हस्तान्तरण गर्ने भन्ने हो अब त्यो यतिकै हामीले यतिकै राख्छौँ भने त बाहिर त्यो झन् चाँडै पुग्छ।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
4: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउँ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC सामुदायिक रेडियो उदयपुर र CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIM को साझा खबर सुन्दै हुनुहुन्छ। हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। साझा खबरका अन्त्यमा प्रमुख खबरका शीर्षकहरू पोटेकोशी नदी प्रभावित 11,000 भन्दा धेरैको सूची ज्यान गुमाउनेको संख्या 900 नाघ्यो परिचय नखुलेका शवहरूको अभिलेख राखेर जमिन मुनि विसर्जन गरिँदै रसुवा बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति 15 स्थानीय तहलाई 9,25,00,000 पठाइयो प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन बाढ़ीपछि महामारीको जोखिम बढ़्यो स्वास्थ्य मन्त्रालयको उच्च सतर्कताको लागि अनुरोध पानी प्रयोग गर्दा सतर्क रहन विज्ञहरूको सुझाव अमेरिकामा आकस्मिक बाढ़ी 15 बेपत्ता ईरानी ड्रोन आक्रमण खतरापूर्ण भएको UAEको भनाई र ACC प्रिमियर कपमा नेपालको विजयी शुरूआत बहराइन 7 विकेटले पराजित बिहिबार मलेसियासँग खेल्ने अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास घोषणा। हवस् त अहिलेलाई साझा खबरको समय सकिएको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने सुनिल राज भारत रवि धिताल राजेन्द्र रिजाल र सहकर्मी साथीहरू लील प्रकाश सन सुशीला श्रेष्ठ सन्तोष गन्धर्व सहित म दीपक आचार्य पनि विदा हुन्छु।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: No! No! No!
1: Radio Sinon, 89.8 MHz.
2: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो इट्स 7 AM
3: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9550 60359 र 9550 67359।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइराख्ने
2: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
3: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
5: आमा मलाई दुध है
4: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक
6: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नि
7: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
8: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
7: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
8: बाबा हाम्रै पश्चिम स्टोनको सागनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
7: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
8: सम्पर्क नम्बर 9845082997
6: 9855109997
9: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
10: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
9: कलेजका विशेषताहरू
10: पर्याप्त सुविधा सहित आफ्नै भवन
9: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
10: पर्याप्त छात्रवृत्ति व्यवस्था
9: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
10: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
11: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

चरितो आज मंगलबार रहेको छ, भाद्र कृष्ण पक्ष तिथि रहेको छ, चतुर्थी तिथि रहेको छ, बिहानको 7:16 यानि कि आज चतुर्थी तिथि रहेको छ, 3:52 पला बिहानको 7:16 तदुपरान्त पञ्चमी रहनेछ। नक्षत्रमा रहेको छ आज अश्विनी नक्षत्र रहेको छ, आज अश्विनी नक्षत्र रहेको छ 54:03 रहेको छ। यस्तै गरेर योगमा रहेको छ वृद्धि योग रहेको छ, 48:57 रहेको छ। आज करणमा रहेको छ बालवाह करण रहेको छ, आज बिहानको 7:16 तदुपरान्त कौलवाह करण रहनेछ। चन्द्रमा आज मेष राशिमा, श्री सूर्य नारायण सिंह सिंह राशिमा, आनन्द योगमा आज अमृत योग रहेको छ। आज बिहान सूर्योदय 5:43 भयो भने सूर्यास्त 6:23 हुनेछ। आजको दिनमा घडी 12:40 रहनेछ। दिन विशेष रहेको छ आज सेप्टेम्बर 1 तारिक, आज विशेष दिन रहेको छ, आज मंगल चौथी व्रतको दिन पनि रहेको छ। बिरुडा पञ्चमी, विशेष गरी डाछी कोमल मती घाटनान नृसिंह यात्रा उपाकल साया भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। आज विशेष गरी मंगल चौथी व्रत रहेको छ, विशेष गरी मांगलिक तपाईँहरू हुनुहुन्छ भने तपाईँले अनिवार्य रूपमा मंगल चौथी व्रत आजदेखि शुरूआत गर्नुपर्ने हुन्छ, शुरूआत गर्न मिल्छ। र विशेष गरी मांगलिक तपाईँहरू हुनुहुन्न भने पनि तपाईँले मंगल चौथी व्रत चाहिँ बस्नुभयो भने श्री गणेशको कृपा तपाईँको लागि हुन्छ, विशेष गरी विघ्न बाधाहरू हटेर जान्छ, आफूले मने भनेका ताकेका आदिका कार्यहरू पनि पूरा हुँदै जानेछ भन्ने विश्वास पनि हाम्रो रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालिरहेको छ, आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ, कति बजीदेखि कति बजीसम्म रहन्छ भन्ने विषयमा विशेष चर्चा हुने गर्नेछौ। सर्वप्रथम लागौं आजको काल बेला यानि कि राहुकाल र आजको राहुकालको समय रहेको छ दिउँसोको 1:38:51 दिउँसोको 3:14:05 काल बेला रहनेछ भन्ने विश्वास पनि हाम्रो रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालिरहेको छ, आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय

बिहानको 10:28 22 सेकेन्डदेखि विशेष गरी दिउँसोको 12:03 37 सेकेन्डसम्म लाभ बेला शुभ बेला रहेको छ। दिउँसोको 3:14 5 सेकेन्डदेखि भएको शुभ बेला 4:49 19 सेकेन्डसम्म रहनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। विशेष गरी सूर्य सिंह राशिमा, चन्द्रमा मेष राशिमा, मंगल मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, यस्तै गरेर राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मेष राशि, अश्विनीको प्रथम चरण, नाम आउँछ चूडामणि, नाम आउँछ आदिनाडी, देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जाँदैछन्। रचनात्मक कामले फाइदा दिलाउनेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघको बीच स्वादिष्ट भोजनको आनन्द लिने अवस्था जुट्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण समेत ल्याउने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृषराशि हुनेहरूको लागि आजको दिन समस्या पर्दा सहयोग गर्नेहरू कमै मात्रा भेटिनेछन्। परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ। खर्च विवाद बढ्ने समय रहेकाले महत्वाकांक्षी योजनामा अघि नबढ्दा राम्रो। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनु पर्ला। खर्चको जोग गर्न आफ्ना बारी टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट अलि सजग रहेर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्दै जानेछन् भने साझेदारीबाट लाभ मिल्नेछ। शुभ चिन्तकको साथ पाइन्छ। नयाँ अवसर प्राप्त हुनुको साथै आमदानीको स्रोत फेला पर्दै जानेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिश्रुत काम गरेर धेरैको मन लुभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्दै जाँदैछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्साएर पनि नयाँ काममा जग बसाउने मौका मिल्दैछ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि तथा भौतिक सम्पत्तिबाट पनि लाभ मिल्ने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पर्न सक्छ। जिम्मेवारी बढ्दै जानेछन्। मुख्य काममा बाधा पुग्नेछ। व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न हतार नगर्दा राम्रो हुनेछ। अध्ययनमा समय दिन नसकेला आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। अलि सजग रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला। बाध्यताले अल्म ल्याउन सक्छ। तैपनि लगनशीलताले उपयोगको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोऱ्याएर प्रयत्न गर्दा केही फाइदा हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय रहेको छ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुने सालका योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित

0: प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: तुला राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। अध्ययन प्रगति हुनेछ भने लेखन कलामा निरन्तरता आउनेछ। उपहार खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनसँग साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समय सहज बनाउने मौका मिल्नेछ। सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसिक काम गरेर प्रशस्त लाभ उठाउन सकिन्छ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मेहनतले आयस्रोत सबल बढाउन सकिन्छ। व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़मा अग्रस्थान हासिल हुनेछ। दिगो काम हात लागि हुने समय राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन समयको रफ्तारलाई पछ्याउन नसक्दा पछि परिन्छ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। मन खिन रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र समय खर्च गर्नुपर्ने योग देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हालु अघि राम्रा विचार पुर्याएर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
4: मकर राशि
3: उनीहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नआउन सक्छ। पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। मान्यजनको सहयोगले तत्काललाई अन्यल टार्न सक्छ। रोकिया काम भने दोहोर्याउनु पर्ला। अवसर पछ्याउन नसक्दा व्यवहारमा पछि पर्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। चिताको काममा सोच जस्तै सफलता मिल्दैछ। दाजुभाइमा आत्मीयता बन्दैछ भने प्रेम र मित्रको बन्धन समेत कसिलो भएर जानेछ। लगानी गर्दा व्यापार व्यवसाय मनको धन लाभ हुनेछ। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउँदैछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउने खालको योग भए राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन दुविधा बन्नाले निर्णय क्षमता कमजोर बन्दै जाँदैछन्। वाद विवादले आँटेका काममा बाधा पुर्याउन सक्छ। अलि सजग रहनु पर्ला। अरूको वचन टाल्न नसक्दा दुःख पाइन्छ। तर मेहनत गर्दा आय आर्जनको स्रोत बढ्दै जानेछन् भने उठ्नुपर्ने रकम हात लागि हुनेछ। अध्ययनमा धेरै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय रहेको छ। मेहनतले आमदानी बढाउनेछ। दिन उत्साह प्रवर्तक नै रहने खालको एक भनी राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845725223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: प्रदर्शन बच्चे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। 9841975223 र 9806575273 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। आज दिन विशेष रहेको छ, आज मंगल चौथीको दिन रहेको छ, असाध्य पवित्र रहेको छ। मंगल ज्योतिको व्रत सम्पूर्णले गर्नुहोला। आज व्रत बस्न नसक्ने अवस्था हुनुहुन्छ तपाईँको भने शुद्ध भोजन शाकाहारी भोजन तपाईँले खानुहोला है। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार हजुर, राधे राधे।
0: राधे श्याम, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म हेटौडा 18 फुर्के चौरबाट श्रीराम खतिवडा बोले हजुर।
0: हेटौडा 18 फुर्के चौरबाट बोल्दै हुनुहुन्छ, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म आज आफ्नै बारेमा हजुर।
0: आफ्नै बारेमा, योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
1: होइन, फोन चाहिँ गरेर प्रयास चाहिँ गरिरहेको छु, आज चाहिँ अब लाग्यो। आज
0: फोन लाग्यो है?
1: हजुर हजुर हजुर।
0: ल भन्नु त, जन्ममिति कति हो तपाईँको?
1: 2029 साल।
0: 2029
1: हजुर, भदौ 26 गते।
0: भदौ महिनाको 26 गते
1: आइतबार
0: हजुर, समय भन्नुहोस्।
1: राति 11:18
0: रातिको 11:18 जन्म कुन जिल्ला हो? मकनपुरमै हो?
1: मकनपुर जिल्ला हो जन्म
0: हजुर। ल ठिक छ, सुन्नुहोस् है त।
1: श्री
0: गणेश आय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये शिवे सर्वतसाधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते। तपाईँको 2029 साल भाद्र शुक्ल पक्षको आइतबार तृतीय तिथिमा जन्म, राशि कन्या परो, चित्राको दोस्रो चरण, नाम आउँदो छ तपाईँको, विशेष गरी नाम आउँछ पोबाट नाम आउँछ है, पोस्ट यस्तो नाम
1: हजुर हजुर हो।
0: अनि मध्यनाडी राक्षस गण परेको छ पोस्ट राज्यको, घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक हुन्छ तपाईँको लागि, श्रवण नक्षत्र पनि घातक, नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि विशेष घातक हुन्छ तपाईँको लागि, विशेष गरी सिंह राशि पनि घातक हो तपाईँको। ग्रह दशा भाग्य बलिया छन्, विवाहमा दाम्पत्यमा अलिकति बाधा हो तपाईँको लागि। तपाईँको विशेष गरी माङ्गलिक पर्नुभयो, सरकारी क्षेत्रमा जागिर, आर्मी पुलिसमा भर्ती भएर पेन्सन खाने ग्रह पनि थिए तपाईँ, अब जानुभयो जानुभएन, खानुभयो खानुभएन है। अनि त्यसपछि तपाईँको गुरु चाण्डाल योग परेको छ, यो एकादशीको व्रत बस्नुपर्ने देखिया देखिया छ। मंगलबारको दिन चोखो खाने, आज दिन पनि विशेष मंगल चौथी रहेको छ, आज चोखो नित गर्नुहोस्। श्रीमतीसँग सम्बन्ध राम्रो, श्रीमतीजीको स्वास्थ्यलाई राम्रो गराउँछ, समस्याहरू कम आउँछ भन्ने कुरा देखाउँछ। अब बिजनेस व्यापार गर्ने हात हुन् तपाईँका, जागिर भन्दा पनि बिजनेस व्यापार राम्रो हुन्छ तपाईँको लागि। अलिकति नाग दोष परेको छ, यो नागले गर्दा काममा कार्यमा अलि रोकावटहरू आउने, बाधाहरू आउने दशाहरू परेको छ। यो नागदोषको रत्न कवच तपाईँ लगाउनुहोस्, नागदोषको रत्न कवच लगाउनुहोस्, दुईटा काम गर्नु। त्यसपछि मंगलबारको दिन चोखो, गणेश चौथी मंगल चौथीको दिन चोखो, यस्तै गरी एकादशीको दिन अन्न नखानु। यति काम गर्नुभयो भने तपाईँलाई एकदम राम्रो, रत्न कवच लगाएर तपाईँले एकादशीको दिन अन्न नखाने अनि मंगलबारको दिन चोखो नित गर्ने, यदि काम गर्न सक्नुभयो भने धेरै कुरामा तपाईँलाई राहत र धेरै कुरामा तपाईँलाई राम्रो हुन्छ। अहिले ग्रह तपाईँलाई उल्का चलिराखेको छ, अहिले केतु भन्ने ग्रह चलेको छ, मन अलि चञ्चल चञ्चल भइराखेको छ, अलि छिटो छिटो रिसाउन मन लागिराखेको छ, अहिले परिवारसँग अलिकति ग्रह नमिल्ने विचार नमिल्ने पनि भइराखेको छ तपाईँको। हेर्दाखेरि चाहिँ अहिले कुनै पनि क्षेत्रमा लगानी बिजनेस व्यापार सुरुवाती नगर्दा राम्रो हुन्छ तपाईँको लागि चाहिँ, अलिकति नसा सम्बन्धीको पेट सम्बन्धीको समस्याहरू गराउन सक्छ, अलिक सावधान तपाईँ हुनुपर्छ। विवाहमा तपाईँको बहुविवाहको योग चाहिँ परेको छ, समस्या के छ र भन्नुहोस् त?
1: समस्या त केही छैन, यस्तो केही काम गर्न खोज्यो भने अब हुँदैन।
0: कालसर्प योग परेको छ तपाईँलाई, नाग दोष परेको छ
1: हजुर हजुर। सन्तानबाट के कस्तो छ?
0: सन्तानबाट तपाईँलाई त्यस्तो नराम्रो छैन, अब मेडमकोबाट कस्तो छ, माताजीकोबाट कस्तो छ तपाईँको तपाईँकोबाट त्यस्तो नराम्रो छैन, कतिको रिस कतिको उठ्छ, रिसाउनु चाहिँ भएन है, अलिकति कडा कडा स्वभावको हुनुहुन्छ, अलिक कडा कडा नहुनुहोस् होइन, राम्रो सपनाहरू नराम्रो छैन। कालो सर्पको रत्न कवच तपाईँको लागि आवश्यक अहिले होइन, तपाईँले पहिलादेखि नै लाउनु पर्थ्यो क्या, विद्यार्थी जीवनदेखि सोह्र वर्ष लगभग 15-16 लाउनु पर्थ्यो तपाईँले, यो लगाउनु भएको थियो भने तपाईँले धेरै कुरामा तपाईँ अगाडि बढ्नुहुन्थ्यो। अब अहिले पनि केही भएको छैन, रत्न कवच लगाउनुहोस्, छोराहरूलाई नातिहरूलाई पनि यसले सपोर्ट गर्छ, किनकि तपाईँ मूल मान्छे जरा हो, त्यही भएर तपाईँको कुरा नबिगार्नु होला, बलियो बनाएर राख्नुहोस्, तपाईँ बलियो हुनुभयो भने छोराछोरी पनि बलियो हुन्छन् है। अरू केही छ
1: अनि यस्तो घरको घरको वास्तुहरू कस्तो राम्रो छ,
0: यस्तो हुन्छ घरको वास्तु त अब यहाँबाट तपाईँको चिनाबाट आउँदैन क्या, कसै कसै ज्योतिषीले घरको वास्तु चिनाबाट हेर्नुहुन्छ, त्यस्तो होइन, त्यो हच्चो हेरेका जस्तै हो, घरको वास्तु त घरको नक्सा हेर्नु पर्यो, बनावट हेर्नु पर्यो, घरको माटो हेर्नु पर्यो नि त, हो कि होइन, त्यस्तो हुन्छ। घरको कुण्डली भनेको, घरको चिना भनेको जमिनको माटो र नक्सा हो, कस्तो खालको बनाउनु भएको छ भन्ने हो। अब त्यसको लागि चाहिँ पछि सल्लाह गरौँला नि है। उहाँले फोन गर्नुभएको थियो हेरौँडा मकवानपुरबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो बारेमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले फेसबुकमा टिकटकमा देख्नु भएको होला नि, ए 100 वर्ष भन्दा 100 वर्षदेखिको सबैभन्दा राम्रो मंगल चौथी यस्तो उस्तो भन्ने होइन, त्यस्तो होइन है, त्यो चाहिँ अब अलिकति फेसबुकतिर टिकटकतिर अलिकति धेरै नै हुन्छ। यसमा चाहिँ तपाईँले मंगल ज्योति चाहिँ तपाईँको चाहिँ 100 वर्षभन्दा यता यस्तो थिएन उस्तो थिएन भन्छन् क्या, त्यही अलिकति प्रचार हुन्छ, अलिक बेसी भाइरल हुन्छ भनेर हो, त्यस्तो गलत हामीले बोल्नु हुँदैन। मंगल ज्योति नर्मल मंगल ज्योति हो, तपाईँले व्रत बस्न सक्नुहुन्छ। मंगल ज्योति भनेको जुन सुकै मंगल ज्योति भए पनि एउटै हो है, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला। तपाईँको लागि छोरा पनि एउटै हुन् नि, हो कि होइन, कान्छो छोरा बेसी राम्रो, जेठा छोरा नराम्रो भन्ने माया त एउटै हुन्छ होइन। अब सानोलाई अलिकति बेसी माया गर्ने भन्ने कुरा अलग छ, कान्छाको माया अलिक बेसी हुन्छ होला होइन, किनकि ऊ सानै हुन्छ। अब हुर्केका छोराको माया कम हुन्छ, यिनीहरू आफै गर्न सक्छन्, ठुला भयो अब आफ्नो जिम्मेवारी आफै उठाउन सक्छन् भन्ने हुन्छ नि त है, त्यो भएर अलिक सानो छोराको चाहिँ अलिक बेसी, सानो चिजको अलिक बेसी माया हामीमा भइ नै हाल्छ। 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँहरूले पनि बाढी पीड़ितलाई सहयोग कतिजनाले गर्नुभएको छ, कतिजनाले गर्नुभएको छैन, नगरेका व्यक्तिहरूले चाहिँ प्रधानमन्त्री कोषमा हाल्नु होला, त्यहाँ प्रधानमन्त्रीकोजीले क्युआर दिनुभयो, नेपाल सरकार क्युआर छ हो, त्यहाँ हाल्नुहोस् है पैसा चाहिँ। अरू नचिनेका मान्छेलाई पैसा नदिनु होला, कोही माग्दै आउँछन् नि पैसा प्रधानमन्त्री कोषको के अरे बाढी पीड़ितको लागि हो यस्तो उस्तो भन्दै माग्दै माग्दै घर घरमा आउँछन् नि दुईजना चारजना, नचिनेकालाई नदिनु होला 1 रुपियाँ पनि। तपाईँहरूले प्रधानमन्त्री राजकोषमा पैसा हालिदिनु सक्यो, आफूले गरेको सहयोग होइन, तपाईँले प्रधानमन्त्री कोषमा पनि हाल्ने, ओडामा पनि दिने, टोल विकासमा पनि दिने, फेरि माग्दै आउनुले पनि दिने गर्नु पर्दैन होइन। अब माग्दै आउनुलाई झन् दिँदै नदिनुहोस्, चिन्नु भएको छैन नदिनु होला, ती सबै खाइदिन्छन् मेरो पैसा, नचिनेको मान्छे त को नि हो कि होइन भन्नुहोस् त, जमाना खराब छ नि त, त्यही भएर कि तपाईँले अब धेरै ठाउँमा म दिन्छु, ओडामा पनि दिन्छु, आमा समूहलाई पनि दिन्छु, टोल विकासलाई पनि दिन्छु होइन, नेपाल सरकार खाता पनि हाल्छु भने त्यो पाउनुहुन्छ है, त्यो चाहिँ एउटा आधिकारिक नै हुन्छ, किनकि टोल विकास किनेको छ, मिटिङ हुन्छ, यति पैसा यो फलाना खातामा हालेको भन्ने प्रमाण हुन्छ होइन, धेरै कुराहरू हुन्छन् नि त। ओडामा लगेर तपाईँले दिनुभयो भने पनि ओडामा पनि त्यसो सङ्कलन गर्नुभएको छ भने लगेर दिनु होला, नभए डाइरेक्ट प्रधानमन्त्री कोषको क्युआरहरू सार्वजनिक भइराखेको छ त्यसमा हाल्नु, क्युआर स्क्यान गर्दाखेरि के लेखेर आउँछ तलपट्टि होइन, कुन ब्याङ्कको के नामको व्यक्तिको आउँछ कि भनेर पनि हेर्नु होला, त्यहाँ लेखेको हुन्छ प्रधानमन्त्रीको भनेर, प्रधानमन्त्री रात कोष भनेर लेखेको हुन्छ होइन, हो त्यो त्यसमा पनि हाल्नु होला तपाईँले। फेरि क्युआर चाहिँ प्रधानमन्त्री कोष हो भने क्युआर गर्ने, तलपट्टि मोबाइलमा हेर्दाखेरि नाम अर्कै व्यक्तिको आयो भने त्यो त्यहाँ नहाल्नु होला पैसा है, फेरि तपाईँले त्यसो गर्नु होला, तपाईँले पैसा हाल्न आउँदैन भने अलिक जान्ने बुझ्नेलाई तपाईँले सिकाउनु होला, अराउनु होला, यसो गरिदिनुहोस् भन्नु होला है, त्यो गर्दा राम्रो हुन्छ। 9845275223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नु होला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हजुर नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर म रोल्पाबाट,
0: रोल्पा जिल्लाबाट। शुभ नाम तपाईँको?
2: विनय बस्नेत।
0: विनय बस्नेतजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: आफ्नै विषयमा गुरु।
0: आफ्नै विषयमा हो, जन्ममिति भन्नुहोस् त कति हो?
2: 2055 साल 4 महिना 18 गते।
0: 2055 साल 4 महिना 18 गते। समय पनि
2: बिहान 3 बजे
0: बिहानको 3:30 हो।
2: हजुर
0: उज्यालो भएको 18 गते हो?
2: हजुर उज्यालो भएको 18 गते।
0: ल ठिक छ। रोल्पा कुन ठाउँबाट हो तपाईँ?
2: रोल्पा होलेरीबाट।
0: होलेरीबाट हो, बाढी पहिरोतिर आउँदैन नि?
2: हजुर आउँदैन,
0: बाढी त आउँदैन, त्यतापट्टि डाँडा छ, पहिरो चाहिँ आउन सक्छ होइन?
2: हजुर हजुर।
0: अलि सावधान रहनुहोस् है।
2: हजुर
0: 2055 साल श्रावण शुक्ल पक्षको तपाईँको आइतबारको राति उज्यालो भएको सोमबार 10 तिथिमा जन्म वृश्चिक राशि। तपाईँको वृश्चिक राशि नाम आउँछ तपाईँको नेत्र भन्ने नाम आउँछ, नेत्र राज भन्ने नाम आउँदो रहेछ। के नाम राख्नु भएको थियो? नरानमा थाहा छ?
2: नरानमा थाहा छैन गुरु।
0: ल नेत्र है, नेत्र राज, नेत्र भनेको संस्कृतमा नेत्र भन्छ आँखालाई क्या, नेत्र है। मध्यनाडी देवगण परेको छ तपाईँको, यहाँबाट हेर्दा घातकमा परेको छ तिथि, प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक छ तपाईँको लागि, तुला राशि घातक हुन्छ। मंगलबार तपाईँको चाहिँ विशेष गरी व्रत बस्नुपर्ने देखियो, तपाईँ मांगलिक हुनुभयो क्या, लभ पनि यसो छुट्ने, पहिलो लभ पनि, अनि पहिलो श्रीमतीसँग पनि ग्रह नमिल्ने, श्रीमती कडा खालकी पाउने, तपाईँ पनि फेरि कडा कडा स्वभावको मान्छे हुने भन्ने कुरा देखियो क्या यहाँबाट। यसमा अलिक विशेष ख्याल गर्नु, सरकारी जागिर राम्रो छ, विदेशतिर त्यति धेरै कोसिस नगर्नु, फलाम सम्बन्धी काम कारबार त्यति धेरै राम्रो हुँदैन, पूर्णिमा गर्दैन, सक्नुहुन्छ व्रत बस्नु, नसके चोखो खानु, अनि शनिबारको दिन तोरीको तेल नखानु, लक्ष्मी पूजा माछा मासु नखानु, सकिन्छ व्रत बस्नु, पिपलको बोटो नजिकै छन् भने पिपलमा जल चढाउनु शनिबारको दिन है। अब तपाईँ लग्नेश माङ्गलिक हुनुहुन्छ, आज मङ्गल चौथी पनि हो, माछा मासु लसुन प्याज होटलतिर खानेकुरा यताउता नखानु, आजदेखि सुरु गर्नु, मङ्गलबार मङ्गलबार गर्नु है, तपाईँको लागि राम्रो भइहाल्छ, समस्याहरू बाधाहरू रोकावट आउँदैन। तपाईँको घरमा पितृदोष परेको छ अनि जहिले पनि मनमुटाव हुने, झैझगडा हुने, जे काम गर्यो त्यो काममा रोकावट र बाधा आइहाल्ने भएको छ क्या तपाईँको घरमा, तपाईँको घरमा अकाल मृत्यु भएको छ। कसको भएको छ तपाईँलाई थाहा छ त? मम्मी बाबालाई सोध्नु, सानो बच्चाको अकाल मृत्यु भएको छ है, त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नु। यो अकाल मृत्यु भएको चाहिँ अब तपाईँको पितृदोषको शान्ति त्रिपिण्डी भन्ने श्राद्ध हुन्छ, त्यो श्राद्ध गर्नुपर्छ त्रिपिण्डी, त्यो गर्नाले राम्रो हुन्छ, त्रिपिण्डी गर्नुभयो भने सबैलाई राम्रो हुन्छ, गर्नुहोस्, यसले समस्याहरू कम हुन्छ भन्ने कुरा देखियो है। उन्नति प्रगति राम्रो गर्ने, अलिक कडा स्वभावको हुनुहुन्छ, कडा स्वभावलाई कम गर्नुहोस्, तपाईँ छिटो रिसाउने मान्छे हो क्या, अलिक कम गर्नुहोस् राम्रो हुन्छ। अहिले ग्रह तपाईँलाई चलेको छ पिङ्गला, मनमा पीर चिन्ता लागिराखेको छ, अलिकति स्त्रीबाट टाढा रहनु, केटीहरूबाट टाढा रहनु, यसो लभ सप गर्यो भने छुट्ने, मनमा पीर चिन्ता हुने, अनि श्रीमती बिहा गर्नुभएको छ, श्रीमतीसँग सम्बन्धमा बाधाहरू आउने दशाहरू परेको यहाँबाट देखिन्छ। पहिलो घरबार दाम्पत्यमा तपाईँको बाधा आउने ग्रह पनि परेको छ, यदि तपाईँको श्रीमती माङ्गलिक हुनु भएन भने दुई घरबार पक्का हुन्छ भन्ने कुरा देखिया छ। के छ समस्या भन्नु त?
2: समस्या त त्यस्तो केही छैन गुरु।
0: हजुर
2: के अरे, विदेश यात्रा कस्तो छ उसको लागि हो?
0: विदेश जाने हो भने पूर्णिमाको व्रत बस्नु पर्यो, चाँदीको सिक्री लाउनु पर्यो तपाईँले,
2: अनि अरू केही गर्नु पर्ने गुरु?
0: अरू केही गर्नु पर्दैन, अनि शनिबार र मङ्गलबार चोखो खाने, माङ्गलिक हुनुहुन्छ तपाईँ, लग्नेश माङ्गलिक, माङ्गलिकले गर्दा श्रीमतीलाई समस्या बनाउँछ, रोगी गराउँछ तपाईँको है, अनि फलामा सम्बन्धी कामहरू नगर्ने, मोटर बाइकहरू किन्दा गाडी घोडा किन्नु भयो तपाईँको नामबाट नकिन्ने होइन, चलाउन पनि धेरै नचलाउने, मिसनरी कामतिर विदेश नजाने होइन, त्यो गर्नुपर्छ तपाईँको लागि, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै छ। है बाबु राम्रो छ। श्रीमतीसँग चाहिँ ग्रह मिल्दैन भन्छ, कस्तो छ, बिहा गर्नुभयो, लभ परेर हो, अनि के छ, अन्तर्जातीय हो कि एउटै आफ्नै जात हो कि? एउटै जात हो। अनि उमेरमा जेठी हुनुहुन्छ कि कान्छी हुनुहुन्छ तपाईँ भन्दा?
2: उमेरमा
0: त्यसका लागि तपाईँले माङ्गलिक हुनुहुन्छ हुनुहुन्न भन्ने कुराहरू हेर्नु पर्यो। यदि उहाँ माङ्गलिक हुनुहुन्न भने फेरि सम्बन्ध बिग्रिन सक्छ क्या, कुरा बुझ्नुभयो नि? तपाईँको पहिलो प्रेम पनि होइन फेरि उहाँ, होइन तपाईँको, किनकि पहिलो प्रेम त असफल हुन्छ अनि पहिलो विवाह पनि असफल हुन्छ, त्यो त ग्यारेन्टी हो होइन। अब पहिलो प्रेम असफल भयो, पहिलो विवाह असफल हुन्छ हुन्न भन्ने कुरा चाहिँ उहाँ माङ्गलिक हुनुहुन्छ भने विवाह असफल हुँदैन, माङ्गलिक हुनुहुन्न भने चाहिँ असफल हुन्छ भन्ने हो क्या, बुझ्नुभयो नि? अनि कमाउन पनि नसक्ने, उहाँ माङ्गलिक हुनुहुन्न भने दुईजना ग्रह मिलेको छैन भने कमाउन नसक्ने, कमाएको धन पनि दिनको 1000 कमाइयो भने 1200-1300 खर्च हुने होइन, अनि बचत गर्न नसक्ने, दुःख दुःख हुने हो, त्यस्तो पर्छ क्या। त्यही भएर यसमा तपाईँले विशेष ख्याल गर्नुपर्छ है। हुन्छ
2: हुन्छ,
0: फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम। उहाँले रोल्पा होलेरीबाट फोन गर्नुभएको, उहाँले चाहिँ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा तपाईँले पनि सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
3: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: सिन्धुली बोलेको।
0: सिन्धुली दुधौलीबाट?
3: हजुर।
0: हजुरको शुभ नाम भन्नुहोस् त।
3: मेरो नाम सुकुमा बिका।
0: सुकुमा बिका। सिन्धुली कुन ठाउँबाट बोल्नु भएको हो? दहकाबाट। हजुर। कसको विषयमा हेर्न चाहनुहुन्छ त?
3: छोरीको विषयमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
3: जन्ममिति 2069 साल।
0: 2069।
3: अनि माघ 25 गते।
0: माघ महिना 25 गते। समय भन्नु।
3: बिहीबार।
0: समय भन्नुहोस् न।
3: रात 12 बजे हो कि पाउने हो कि?
0: थाहा भएन, बर्बाद भयो है।
3: हजुर।
0: जन्म कुन जिल्ला भएको?
3: जन्म सिन्धुलीमा भएको।
0: ल सुन्नुहोस् है, ध्यान दिएर, कसको यो छोरा कि छोरी भन्नुभयो?
3: छोरी। हजुर छोरी।
0: ल सुन्नुहोस् है, 2069 साल माघ कृष्ण पक्षको बिहीबार त्रयोदशी तिथिमा जन्म, धनु राशि होइन, अनि पूर्व साढाको तेस्रो चरण नाम आउँछ फाल्गुनी भन्ने नाम आउँछ है।
3: हजुर। के भन्नुभयो?
0: फाल्गुनी। फाल्गुनी भन्ने नाम आउँछ। मध्यनदी नरगण परेको छ, कडा कडा स्वभावकी छोरी पाउनुभयो तपाईँ जस्तै होइन। घातक। हजुर। घातक तिथिहरू तृतीया अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 नम्बर राशिमा कर्कट भन्ने राशि घातक छ। अलिक जिदी जिदी, अलिक घमनी घमनी खालके छोरी पाउने ग्रह छ तपाईँको, त्यस्तो खालके चाहिँ छिट्टो रिसाउँछिन्, छिट्टो सेलाउँछिन्, ग्रह दशाहरू परेको छ। पछि विवाहमा दाम्पत्यमा विशेष ख्याल गर्नुहोला, अलिकति अन्तर्जातीय विवाह अथवा आफूभन्दा कान्छो केटासँग विवाह गर्दा राम्रो हुन्छ नानीलाई है। विदेशतिर राम्रो छ, पढाइमा असाध्यै राम्रो हो, अब नपढ्नेलाई त कसलाई आउँछ र होइन? अब अहिले नानीको ग्रह अहिले नानीको ग्रह चलेको छ संकटा, अर्को सूर्य भन्ने ग्रह चलेको छ, आगो तातो चिज बिजुलीबाट टाढा राख्नु होला नानीलाई। राम्रो छ ग्रह, त्यस्तो नराम्रो छैन त यिनको, ठिकै छ त। समस्या के छ ल भन्नुहोस् त? अब अहिले सानै छ, के विषय पढ्ने अहिले त सबै पढ्ने नि,
3: अहिले त नौमा।
0: अनि अब एसएससी दिनु पर्यो नि, एसएससी दिइसकेपछि जस्तै म्यानेजमेन्ट साइन्स होइन, अनि त्यसपछि म्याथमेटिक्सहरू यस्तो विषय लिएर पढ्ने, जस्तै पढ्न सक्छन् पढाउन सक्नुहुन्छ भने नर्स सम्बन्धी नर्सिङ सम्बन्धी डक्टरहरू बनाउने होइन। अब धेरै पैसा लाग्छ क्या डक्टरहरू बनाउनलाई, पैसा जम्मा गर्दै जानुभयो भने त पढाउन पनि सकिन्छ नि त, गराउने मेडिकल सम्बन्धी फिल्डहरू राम्रो हुन्छ छोरीको लागि, ठिक छ। त्यस्तो नराम्रो छैन, ठिकै छ।
3: कुन रङ राम्रो हुन्छ
0: यिनलाई? पहेँलो कलर राम्रो हुन्छ, घिउ कलर राम्रो हुन्छ यिनको लागि चाहिँ। अरू भन्दा यस्तो हुन्छ, कलर भन्दा पनि अब तपाईँको ग्रह हुनु पर्यो राम्रो, क्या होइन? ग्रह राम्रो हुनु पर्यो, ग्रह चाहिँ अलिक कमजोर छ यिनको। अब अलिक बलियो अलिक बलियो बनाउनु पर्यो नानीको ग्रह दशालाई होइन, त्यसपछि राम्रो हुन्छ। सबै ग्रह राम्रा छन्, उच्च निच निचहरू छैनन्, सबै ग्रह राम्रा छन्, पावरमा छन् ग्रहहरू चाहिँ। तर पावर भए पनि काम त गर्नु पर्यो नि त आफूले, अलि अल्छी स्वभावकी हुन्छ नि क्या पछि गएर, अलि अल्छी हुने मोटो घाटो हुने यस्तो ग्रह हुन्छ क्या पछि चाहिँ, अहिले होइन होइन। त्यस्तो विवाहबारी त यिनको लागि सबैभन्दा राम्रो भनेको चाहिँ 25 कटाएर विवाह गर्दा राम्रो हुन्छ। तर यिनको 25 भित्र नकटिकन यिनले विवाह गर्छन् क्या आफै खोजेर, लभ म्यारिज क्या, त्यस्तो ग्रहहरू परेको छ। कडा कडा हुन्छन्, तपाईँ पनि कडै हुनुहुन्छ हो कि होइन? आफू त्यस्तो लाग्दैन है?
3: अनि त्यसको नाउँबाट बसै हिँड्नलाई मिल्छ मिल्दैन गुरु
0: बसै? अहिले नानीको नामबाट हिँड्नलाई त्यस्तो केही फरक पर्दैन, तर सङ्कटा चलेको बेलामा नहिँड्नु भन्छन्। नानीको नामबाट किन हिँड्ने, अब आफ्नै नामबाट श्रीमानको नामबाट गर्ने नि। कहाँ सर्न खोज्नुभयो, बसै सरेर कहाँ जान खोज्नुभयो, कतापट्टि?
3: यता डकातिर, डका माथि हो हामी, अनि यो पोखरातिर कति फाट नफाप हुन्छ,
0: त्यो चाहिँ हेर्न मिल्दैन, त्यो चाहिँ माटो हेर्नुपर्छ। तपाईँले त्यो जुन ठाउँमा तपाईँ सर्न खोजिराख्नु भएको छ घडेरी किनेर, त्यो घडेरी तपाईँलाई फाप्छ कि फाप्दैन भन्ने कुरा हेर्नुपर्छ। माटो त मैले यहाँबाट हेर्न त सक्दिनँ होइन, तपाईँ चितवनतिर आउनु भएको बेला भयो भने माटो हेराउनु, नभए उतै ज्योतिषहरू छन् भने उतै ज्योतिषहरूले लगाएर माटो देखाउनुहोस्, मलाई फाप्छ कि फाप्दैन हेरिदिनुहोस् भन्नु, अनि मात्रै सर्नु होला, नभए त्यतिकै आफ्नै तालमा नसर्नु दुःख पाइन्छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, सिन्धुली दोलीबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँ पनि आफ्नो र आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। तपाईँले पनि बाढी पीडितलाई सहयोग गर्नुभयो होला, नगर्नु भएको छन् भने गर्नुहोस् है, जति सक्नुहुन्छ त्यति गर्नुहोस् आफ्नो क्षमता अनुसार। एक रुपियाँ, एक सय, एक हजार, एक लाख, एक करोड कति सकिन्छ होइन, अब त्यति गर्नु पर्यो। एक हजारसम्म त सकिन्छ जस्तो लाग्छ मलाई है, किनकि 1000 रुपियाँ त हामी त कमाइहालिन्छ नि, हामी सबै सक्षम छौँ, नेपाली सबै सक्षम छौँ हामीहरू होइन। त्यही भएर तपाईँले पनि गर्नु होला, यो आपत परेको बेलामा गर्ने हो, अरू बेला गर्नु पर्दैन। त्यही भएर तपाईँले चाहिँ बाढी पीडितलाई सहयोग गर्नुहोला, सहयोग गर्दा आधिकारिक ठाउँमा तपाईँले सहयोग गर्नुहोस्। कोही घर घरमा माग्दै आउनुभयो भने उहाँलाई नगर्नु, सिधै प्रधानमन्त्री कोषमा हाल्नु पैसा चाहिँ है। यस्तै गरी टोल विकासले जम्मा पारेर एकमुष्ट हाल्ने भन्नुभयो भने त्यहाँ पनि दिन सकिन्छ, टोल विकासबाट पनि दिन सकिन्छ होइन, तपाईँले गर्नुहोला। जब आफै व्यक्तिगत हाल्छु म भन्नुहुन्छ भने तपाईँले व्यक्तिगत पनि हाल्न सक्नुहुन्छ है। व्यक्तिगत रूपमा हाल्दाखेरि चाहिँ अलिकति सावधान भएर हाल्नुहोस्, अनि अलिक जानेको बुझेको मान्छेसँग सल्लाह गर्नु, म बाढी पीडितलाई सहयोग गर्ने हो, कहाँ सहयोग गर्ने, कसरी गर्ने भनेर तपाईँले गर्नुहोला है। त्यसो गर्न र भन्ने अनुरोध पनि गर्न चाहे मैले. आपत विपद परेको बेलामा हामीले दुई छाक नमिठो खाएर भए पनि एक छाक नमिठो खाएर भए पनि हामीले दान चाहिँ गरौँ. यो बेलामा गरेको पुण्य धेरै नै ठुलो पुण्य हुन्छ, होइन. परोपकार पुण्यायम पापाय परपीडनम भन्छ. परोपकार गरेर पनि सम्पूर्ण पापहरू नष्ट भएर जान्छ. 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई दिनरात फोन गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ. भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु. तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्. नमस्कार, शुभ दिन.

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550703059 र 98550673059।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइराख्ने
2: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
3: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
5: आमा मलाई दुध है
4: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
6: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
7: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
8: हो र
7: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझेन कुन्नी
11: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
10: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
11: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
10: बाबा हाम्रै पश्चिम स्टोनको सागरनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि सनी
11: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो
12: रेडियो साइनिंग 89.8 मेगाहर्ज
13: लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
10: सम्पर्क नम्बर 9845082997
14: 9850 10997 मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
15: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
14: कलेजका विशेषताहरू:
15: पर्याप्त सुविधा सहित आफ्नै भवन,
14: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
15: पर्याप्त छात्रवृत्ति व्यवस्था,
14: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
15: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
16: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
17: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
18: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 9850552454, 9855204, इमेल lok.lozik2@gmail.com।
17: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्पनी
18: सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 9850552454।

0: नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढ़ाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढ़ी हुन्छ।
1: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
0: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
1: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढ़ाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
0: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
1: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
1: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 मा 24 घण्टा सेवा उपलब्ध छ।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।

मंगसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,389 जनाको उद्धार भएको छ। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जल विद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ। र स्वरंगाकोटको जल विद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै सफलता मिलिसकेको छैन। 500 भन्दा धेरै सुरुङमा फँसेको आशंकामा निकाल्ने प्रयास भइरहेको छ। बाढ़ीमा फँसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ भने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको छ। संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्लासँग जोड्ने पृथ्वीराज मार्ग बन्द भएपछि पूर्वी पहाड़ी तथा तराईका जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वीराज मार्गमा सवारी चाप बढ़ने भएको छ। आइतबार बिहान त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वीराज मार्ग अन्तर्गत कृष्णवीर लगायत विभिन्न स्थानमा सड़क कटान भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क डिभिजन भक्तपुरले पृथ्वीराज मार्ग अवरूद्ध भएसँगै तराई तथा पूर्वी जिल्लाबाट काठमाडौँ आउने रात्री बस तथा मालवाहक सवारी साधनको चाप बीपीराज मार्गमा बढ़न सक्ने जनाएको सड़क डिभिजन भक्तपुरका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पृथ्वीराज मार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि पश्चिम तथा पूर्वी क्षेत्रबाट आउने सवारी साधनका कारण कान्ति लोकपथ र त्रिभुवन राजपथमा समेत सवारी चाप बढ़ने बताएका छन्। भोटेकोशीमा आएको बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा 24 जनाको शव भेटिएको छ। विदुर नगरपालिका 10 स्थित एउटा घरबाट 24 जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताएका छन्। बेत्रावतीमा रहेका व्यक्तिको घरबाट 30 शव निकालिएको हो। सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको 13 शव, पुरूषको 11 र एक बच्चाको शव भेटिएको हो। प्रहरीका अनुसार उक्त भवनको वास्तविक स्वामित्व र त्यहाँ यति ठूलो संख्यामा मानिस कसरी पुगे भन्नेबारे पनि अनुसन्धान भइरहेको छ। शवको पहिचान खुलेको छैन। पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवेणी शिक्षण अस्पतालमा पठाइएको छ। सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरो आजदेखि विधिवत रूपमा शुरूआत आएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरूडा राखी मनाइँदैछ। आजको दिनलाई बिरूडा पञ्चमी पनि भन्ने गरिन्छ। आज व्रतालु महिलाले घरमा बिरूडा अर्थात पाँच प्रकारका अन्न तथा गेडागुडी बिजाएर गौराको शुरूआत गरिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिंगार पटार गरी त्यसभित्र पञ्च अन्न मास कलौ गहत गहुँ र गुरस बिजाएर बिरूडा बनाउने चलन रहेको छ। बिरूडालाई गौरीको प्रसादका रूपमा पनि लिइन्छ। गौरा देवीको पूजाआजामा पनि बिरूडाको प्रयोग गरिन्छ।
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: बाढ़ीमा बगेर नारायणी नदी हुँदै पश्चिम नवलप्रासीमा भेटिएका शवहरूको व्यवस्थापन थालिएको छ। सोमबार मात्रै 45 शवको व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलप्रासी पश्चिमका डीएसपी मदन थापाका अनुसार हालसम्म 45 शवको व्यवस्थापन भइसकेको छ। उनका अनुसार पहिचानका लागि शवबाट डीएनए परीक्षणको नमूना संकलन तथा अन्य आवश्यक प्रक्रिया जारी छ। पहिचानको प्रक्रिया पूरा भएपछि बाँकी शवको पनि क्रमशः व्यवस्थापन गरिनेछ। सोमबार बिहानसम्म नवलप्रासीमा 155 शव तथा शरीरका अंग विभिन्न स्थानबाट फेला परेको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उल्लेख गरिएको छ। यसरी भेटिएका शवको पहिचानका लागि परासी र बुटवल स्थित अस्पतालमा डीएनए परीक्षण लगायतका प्रक्रिया अघि बढ़ाइएको छ। अहिले पृथ्वी चन्द्र अस्पतालमा मात्रै 70 भन्दा बढ़ी शव छन्। ती सबैको डीएनए परीक्षण गरी व्यवस्थापनका लागि पठाइँदै गरिएको छ। नम्बरका आधारमा अभिलेख खोजी गर्न सके भएकाले आफन्तले पछि पनि शव आफन्तको हो वा होइन भन्ने पहिचान गर्न सक्ने प्रहरीले जनाएको छ। गण्डक क्षेत्रमा सोमबार बिहानसम्म 155 शव फेला परेका छन्। प्रहरीका अनुसार अधिकांश शवको अनुहार नै नचिनिने अवस्थामा छन्। नेपालमा गत भदौ 10 गते आएको भीषण बाढ़ी र पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला छिमेकी मुलुक चीनले एक सनसनीपूर्ण दावी गरेको छ। चीनले नेपालमा निम्तिएको यो प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा 12 दिन अघि नै चेतावनी दिएको बताएको छ। बाढ़ी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्व सूचना साझा नगरेको भन्दै चीनको आलोचना भइरहेका बेला बेजिङले आफ्नो बचाउमा यस्तो स्पष्टीकरण दिएको छ। चीनका अनुसार उसको ओल्ड मेट्रोलोजिकल सेन्टरले विपत्ति आउनुभन्दा 12 दिन अघि नै नेपाललाई इमेल मार्फत सम्भावित जोखिमबारे सचेत गराएको थियो। उक्त इमेलमा भारी वर्षा बुझाए र आकस्मिक बाढ़ी अर्थात फ्ल्यास फ्लडको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको चीनको दावी छ। पछिल्लो तथ्याङ्क अनुसार यस विनाशकारी विपत्तिमा परि हालसम्म नेपाल र तिब्बतमा गरिएको 955 जनाले ज्यान गुमाइसकेका छन्। जसमध्ये नेपालमा मात्रै मृत्यु हुनेको संख्या 939 पुगेको छ भने तिब्बतमा 16 जनाको मृत्यु भएको छ। विपत्तिका कारण बेपत्ता हुनेहरूको संख्या अझै भयावह छ। हालसम्म 3900 भन्दा बढ़ी मानिसहरू सम्पर्क विहीन रहेका छन्, जसले गर्दा मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। पहिरोको जोखिम बढ़ेको भन्दै चीनले नेपाल संघको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ। बोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले अर्को मुख्य नाका रसागढ़ीको ट्युमरे बजार भन्सार र अध्यागमन कार्यालयहरू समेत ध्वस्त बनाएको बेला चीनले तातोपानी नाका समेत बन्द गरेको हो। ल्हासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी निरौलाले लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म चीनिया पक्षले व्यापारिक गतिविधि सुचारू गर्ने सम्भावना नरहेको बताएका छन्। यद्यपि यात्रुहरूको आवत जावत भने जारी रहनेछ। रसागढ़ी र तातोपानी दुवै नाका ठप्प भएपछि अब नेपालका लागि कोरोला नाका मात्र एकमात्र व्यापारिक विकल्पका रूपमा बाँकी छ। इरानी अधिकारीहरूले हर्मुज जलमार्गमा तेल र अर्धठोस अवस्थाको इन्धनजन्य फोहोर फालेको भन्दै एक कार्गो जहाजलाई कब्जा गरेको इरानी संचार माध्यमले सोमबार जनाएका छन्। पानीबाट फोहोर सफा गरिसकिएको र जहाज न्यायपालिकामा पठाइएको बताइएको छ। इरानले पछिल्ला हप्ताहरूमा भएका धेरै तेल चुहावटपछि क्षतिपूर्तिको माग गरेको छ, जसमा केसमा टापु नजिकको घटना पनि समावेश गरिएको छ। अगस्तको शुरूमा छिमेकी ओमान नजिक एउटा ट्याङ्कर रोकिएपछि तेलको दाग देखिएको थियो। एएफपीको अनुसन्धानले उक्त जहाज विस्फोटबाट क्षतिग्रस्त भएपछि ओमानको अल काब्लिय टापु नजिक एक हप्ता जति अलपत्र भएको पत्ता लगाएको थियो। फेब्रुअरीमा मध्यपूर्व युद्ध शुरू भएदेखि इरानले हर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ। र अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। करिब 2 दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेसीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन्। 39 वर्षीय मेसीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताएका छन्। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर विभिन्न मैदानमा सबै कुरा दिएको उनको भनाइ छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेस्सीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाड़ी हुन्। उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 2022 कतारमा भएको विश्वकप जितेको थियो। त्यस्तै सन् 2021 र 2024 कोपा अमेरिका उपाधि पनि अर्जेन्टिनाले मेस्सीको नेतृत्वमा हात पारेको थियो। 2026 विश्वकपमा पनि अर्जेन्टिना स्पेनसँग पराजित भएको थियो। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सी क्लब फुटबलमा भने अमेरिकाको मेजर लीग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन्। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
1: खरो विषयमा चारो बहस, नेपाली बहस,
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
3: दिशोम फाइबर नेट।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
1: खरो विषयमा चारो बहस, नेपाली बहस,
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
3: दिशोम फाइबर नेट।
1: Dish Home Internet।

रूपमा हामीलाई सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकसाथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा र समाजका विषयमा कुराकानी गर्ने गर्दछौं र विशेष गरी सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौं, किनभने नेपाली बहस यतिखेर बाढ़ी प्रभावित क्षेत्रतर्फ इंगित भएको छ, केन्द्रित भएको छ। करिब 939 जनाको शव भेटिसकेको छ भोटेको श्री महाविपत्तिमा। 3925 जना अझै पनि बेपत्ता छन्। यो महाविपत्ति आइलाग्यो, नेपालका लागि महाबाढ़ी आइलाग्यो। हामीसँग अझै पनि 47 माथि हिमतालहरू हुन्, हिम बमहरू हाम्रो सिरानीमाथि नै छन्, तरवार झुण्डिएकै छ। तिनीहरू कतिखेर कुन अवस्थामा फुट्छन् भन्ने कुराको पनि अहिलेसम्म लेखाजोखा आकलन छैन। त्यसैले गर्दाखेरि हिम नदीहरू, हिमतालहरू हाम्रा जति सौन्दर्य हुन् उति खतरनाक पनि छन्, ती हिमबम पनि छन्। त्यसको बारेमा चाहिँ अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता अब टटकारो रूपमा देखिसकिएको छ। यो त हिमबमहरू 47 हिमबम फुट्ने स्थिति आयो भने नेपाल मात्र होइन, यसले भारत र बंगलादेशसम्मलाई पनि असर गर्ने एकदमै निश्चित छ। त्यसैले गर्दाखेरि सरकारले अब जलवायु परिवर्तन सम्बन्धीका विभिन्न फोरमहरूमा अब नेपालले यो दक्षिण एसियालाई नै आफ्नो साथमा लिएर यस सम्बन्धी काम गर्नुपर्ने स्थिति छ, किनभने नेपाल देशमा धेरै दूषित छैन। कार्बन उत्सर्जन गर्ने विभिन्न देशहरूका कारणले गर्दाखेरि जलवायु परिवर्तन भइ नै रहेको छ। त्यसको क्षति नेपालले बेहोर्नु परेको छ। यो अपूरणीय क्षति हो। यो जुन हिम नदीहरू यतिखेर एकपछि अर्को हिमबम भएर फुटिरहेका छन्, हिमतालहरू फुटिरहेका छन्, यसले नेपालले निकै ठूलो क्षति बेहोरिरहनु परेको एउटा परिस्थिति छ। अब रसुवाको कुरा गर्नुहुन्छ भने रसुवा नुवाकोट धादिङ लगायतका जिल्लाहरू चितवनसम्म आइपुग्दाखेरि धेरै नागरिकहरूको हताहती भएको छ, जीवधनको क्षति भएको छ। अब यो क्षतिको अहिले तत्कालै आकलन गरेर सम्भवै छैन, किनभने सुरुङभित्र थुनिएर रहेका वा चाहिँ सुरुङभित्र काम गर्न गएका कर्मचारीदेखि लिएर चाहिँ मजदूरहरूको अहिलेसम्म पनि उद्धार हुन सकिरहेको छैन। निकै कठिन एउटा परिस्थिति छ। सरकार उपस्थित देखिएको छ तर ढंग पुर्याएर काम नभएको भनेर आफन्तहरूले चाहिँ दोष अर्थात आरोप लगाइरहेको एउटा परिस्थिति पनि छ। जलविद्युत आयोजनाका 900 जना छ दिन, अब त सातौं दिन पुगिसके, किनभने 10 गते भदौ 10 गते बिहान 9 बजेदेखि 9:30 बजे आएको बाढ़ी भन्दै गर्दाखेरि आज हामी आजको दिनसम्म आइपुग्दाखेरि करिब करिब 15-16 गतेसम्म आइपुग्दाखेरि सातौं दिन मा प्रवेश गरिसकेका छौं। 900 जना 6 दिनदेखि सम्पर्क विहीन छन्। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकिरहेको छैन। बाहिर परिवार यतिखेर छटपटाउँदै गएको एउटा स्थिति छ। 10 गते एक दिन, 11 गते, 12 गते, 13 गते, 14 गते, 15 गते, 16 गतेसम्म आइपुग्दाखेरि करिब करिब 4 दिन, 7 दिनसम्म पनि नागरिकहरू छटपटाइरहनु पर्ने एउटा परिस्थितिको सिर्जना भएको छ। हामीसँग प्रत्यक्ष रूपमा चाहिँ त्यो मेन पावर, त्यो जनशक्ति मगाउन ढिला भयो, सरकारले ढिला गर्यो, तैपनि त्यसको चाहिँ अहिलेसम्म पनि कुनै पनि पत्ता नलाग्नु भनेको एउटा निकै ठूलो विडम्बना छ। त्यसैले गर्दाखेरि आजको दिनमा त्रिशुली विद्युत गृह स्थलभित्र रहेका विद्युत गृहलाई भुटेको श्री बाढ़ीले बगाइसकेको परिस्थितिमा निकै ठूला व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ विज्ञ व्यक्तिहरू, इन्जिनियरदेखि लिएर कामदारहरू, विज्ञहरूलाई चाहिँ गुमाउनु परेको एउटा स्थिति छ। र अझै आशा गरौं सुरुङभित्र जीवितै मान्छे भेटिन पनि सक्छन्, कर्मचारीहरू, नागरिकहरू। त्यसैले गर्दाखेरि आजको बहसमा हामी बाढ़ी प्रभावित केन्द्रित भएर पनि कुराकानी गर्नेछौ, किनभने बाढ़ीबाट 17,000 बालबालिकाहरू प्रभावित भएका छन्। कैयौंका अभिभावक नहुँदा भविष्य अन्यलतर्फ छ। युनिसेफले भनेको छ प्रभावित बालबालिकालाई अस्थायी सिकाई केन्द्र र वैकल्पिक सिकाई सामग्री आवश्यक छ। बालबालिका र शिक्षक समेतलाई मनोसामाजिक परामर्श आवश्यक छ। यतिखेर बालबालिकाहरू विद्यालय गएको अवस्थामा घरमा अभिभावक गुमेका छन्। त्यसैले गर्दाखेरि यो जतिको छटपटाहट अरू के हुन सक्छ र एउटा मानव जीवनमा तपाईँ कल्पना गर्नुहोस्, यतिखेर अभिभावक गुमाउँदा र बालबालिकाहरू विद्यालयमै रहेको बेला चाहिँ यस्तो महाविपत्ति आउँदाखेरिको एउटा परिस्थितिको हामी आकलन गरौं। यो निकै ठूलो विपत्ति, महाविपत्ति आएको छ। यसको वर्णन गर्न सकिँदैन, विपत्तिसँग जुझ्न सकिँदैन। यसबाट बच्ने उपायहरू अवलम्बन गर्ने हो। खली खोला किनार नदीका छेउछाउतिर बस्ती बसाउँदाखेरिका परिणतिहरू छन्, किनभने अब विद्युत गृहहरू निर्माण गर्दा पनि हामीले अलिकति फरक ढंगले, फरक ढाँचाले चाहिँ लगानी गर्नुपर्ने स्थिति देखिएको छ। जहाँ चाहिँ हामीले जो खोलाबाट चाहिँ केही परसम्म निकै फोर्समा अलिकति डाँडापट्टि वा अलि परसम्म त्यसको पानीको लाइन लगेर त्यो डाँडाबाट झार्नुपर्ने र त्यसपछि मात्रै त्यो विद्युतलाई त्यहाँबाट चाहिँ सञ्चालन गर्नुपर्ने एउटा स्थिति छ। किनभने खोलैमा विद्युत गृह निर्माण हुँदाखेरि खोलै माथिबाट आइसके

0: पछाडि चाहिँ विद्युत गृहमै सखा पार्ने गरी जसरी यी ती अर्बौंका क्षतिहरू भइरहेका छन् यसमा पनि ध्यान दिनुपर्ने स्थिति सिर्जना भएको छ। त्यसैले गर्दाखेरि अहिलेको अवस्थामा पोहोरको प्रतिवेदन थन्किँदा पनि ठूलो क्षति भएको भन्ने खबर छन् किनभने विपत्मा संसदको ढोका बन्द छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। यतिखेर हाम्रो बेसमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन पाण्डेजी, रसुवामा लगायत नुवाकोट धादिङ चितौनसम्म बाढ़ी पीड़ितहरू निकै आक्रान्त बनेका छन्। राहत पुनर्स्थापना र उद्धारको काममा स्थानीय तह र संघको समन्वयको अभाव देखिएको भन्ने विषय आएको छ। यसको जिम्मेवारी अन्तत कसले लिने? यो चाहिँ किन यस्तो समस्या सिर्जना भयो भने क्या विपत्मा पनि राजनीति गर्ने हो विपत्मा?
1: सञ्जीव, यो महाविपत्तिमा सरि ज्यान गुमाउनुभएका सबैप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दछु। शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दछु र हराइरहेका नागरिकहरूको चकुस्थान उद्धार हुनेछ भन्ने जुन आशा अझै जीवित छ त्यसको कामना गर्दछु। यो महाविपत्तिमा हामीहरूले यो कसैले पनि कल्पना नगरेको अवस्था सिर्जना हुँदा हामीहरू त्यो स्थानमा फिल्डमै पुगेर सहयोग गरौं भन्ने होटहुटी पनि जागेको छ। तर यति हुँदाहुँदै पनि हामी फिल्डमा पुग्न सकेका छैनौं। त्यहाँ भएका स्थानीय तहका जनप्रतिनिधिहरूलाई भेटेर यसरी सहयोग गरौं भन्न हामी सकिरहेका छैनौं। तर हामीले महासंघको तर्फबाट, स्थानीय तहको छात्र संगठनको तर्फबाट, अनि विकट व्यवस्थापन प्राधिकरणसँग दैनिक रूपमा उपस्थिति भएर समन्वय र सहजीकरण गर्ने काम भइरहेको छ। र म आफै नवलपरासी पूर्वमा छु, यहाँ त्यति धेरै सहरहरू आइरहेका छन्। यो व्यवस्थापनको लागि यति ठूलो संकट सिर्जना भइरहेको छ। सहरहरूको टुक्रा टुक्रा परेका सहरहरू सिङ्गो शरीरै पनि कम आएका छन्। त्यस्तो अवस्थामा जो जहाँ छ त्यहीबाट हामी सहयोग गरौं भनेर हामीले हाम्रो तर्फबाट देशभरिका गाउँपालिकाहरूलाई चाहिँ सदस्य पालिकाहरूलाई सबै साथीहरूले कसरी सहयोग गर्न सकिन्छ भनेर उहाँहरूले महासंघसँग समन्वय गरिरहनु भएको छ। र
0: स्थानीय तहले एनडीए सरकारलाई सहयोग नै गरेन, राहतमै बानी दिएनन् भन्ने आरोप छ नि त तपाईँहरूलाई?
1: त्यो यति धेरै हामीलाई चित्त दुखेको छ। हामीले हिजो कोरोनामा यसरी सहयोग गरेको संघ सरकारले हामीलाई त्यति बेला यति ठूलो धाडस दिएको थियो कि संघ सरकारले अभिभावक जस्तो भएर हामीलाई धन्यवाद दिएको थियो। अहिले हामी के आएका छौं भने यो एउटाले अर्कोलाई आरोप लगाउने भन्दा पनि जो छिटो भेटिन सक्छ त्यहाँ यसरी काम गरौं भनेर सल्लाह दिने होइन। त्यहाँको उद्धार कार्य सदाको विपद जस्तो यो अहिले छैन। यो विपदलाई चाहिँ सामना गर्नको लागि यति ठूलो ताकत चाहिएको छ। यो बेलामा हामीले आफ्नो देशभित्रका पनि हिलो छ्याप्ने काम दोषारोपण गर्ने समय होइन। हामीले दक्ष जनशक्ति, दक्ष उपकरण, त्यहाँभित्र रहेका मानिसहरूको उद्धारको लागि सबै कुरा अपनाउनु पर्ने बेलामा हामीले चाहिँ स्थानीय तहलाई दोष लगाउने, गाली गर्ने उनीहरू गरेनन्। यति दिनसम्म पनि हेरेर बसे भन्ने अवस्था छैन। यति निरीह अवस्था सिर्जना
0: भइरहेको छ। स्थानीय तहले हातै बाँधिएन भनेर चाहिँ संघीय जनप्रतिनिधिहरूले झन्डै त्यहाँ झम्किने जस्तो व्यवहार पनि गर्नुभयो। दुवै पक्षबीच हानाहानकै स्थिति हुन्थ्यो। कता धादिङतिर म देख्दै थिएँ त्यो भिडियोहरू, होइन सामग्री आयो नि त बाहिर।
1: त्यो त यो मानवीय व्यवहार भएन। त्यो अति नै हामी दुखी छौ। त्यो विषयमा हाम्रा वडा अध्यक्षहरूले महासंघलाई हामीलाई चाहिँ सहयोग गर्नुहोस्, हामी जान पर्यो भने हामीलाई हाम्रो ज्ञानको प्रवाह पनि छैन, हामी सहयोग गर्न तयार छौ भनेर उहाँहरू रोइरहनु भएको छ, उहाँहरू अचालिरहनु भएको छ। एउटा संघको सरकारले चाहिँ एउटा विज्ञप्ति निकाल्दा मात्रै पनि राहत महसुस गरेर अब केही हुन्छ कि भन्ने आशा गर्ने स्थानीय तहलाई यसरी आरोप लगाउनु राम्रो होइन। हामी यो विषयमा दुखी छौं। देशै रोएको बेलामा झगडा गर्दै हिँड्ने वातावरण यो बेलामा किन भएको छ? त्यहाँनिर किन मानवता हराएको छ? मैले बुझेको छैन। हाम्रा साथीहरू हामीले यति धेरै प्रयत्न गर्दा गर्दा बल्ल अहिले त्यहाँका जनप्रतिनिधि साथीहरूसँग हामी सम्पर्कमा जान सकेका मात्रै छौं। टेलिफोन सम्पर्क गर्न कति प्रयत्न गर्दा गर्दा बल्ल अहिले सम्वाद हुन थालेको छ। यदि मृत्यु नै भयो भने स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ, स्थानीय कर्मचारीको मृत्यु भएको छ, त्यो क्षेत्रमा काम गर्ने राष्ट्र सेवकहरूको मृत्यु भएको छ, नागरिकको मृत्यु भएको छ, तीर्थयात्रीहरूको मृत्यु भएको छ, पर्यटनमा रमाउनेहरूको विपत्ति छ। त्यसकारण यो बेलामा गाली गर्ने, रिसाउने, दोषारोपण गर्ने, राहतको आशा गर्ने राहतको विषयमा चाहिँ आरोप प्रत्यारोप गर्ने बेला होइन कि स्थानीय तहमा बसेका जनप्रतिनिधि कर्मचारीलाई आँसु बगिरहेको बेलामा त्यो राहतको लाभ लिन्छु भन्ने कुरा चाहिँ कल्पना पनि गरेको छैन। तर यस्ता कुराले चाहिँ
0: धेरै होइन किनभने अब उद्धारकै काम अझै पनि हुन सकेका छैन। जलविद्युत आयोजनामा चाहिँ करिब 900 छ दिनदेखि सम्पर्क विहीन छन् होइन। जलविद्युत आयोजनाका सुरुङमा चाहिँ हामीसँग त्यस्तो जनशक्ति नहुँदाखेरि एउटा समस्या सिर्जना पनि भएको छ, यहाँलाई राम्रोसँग थाहा छ। अब बाँचेकाहरूलाई चाहिँ अलिकति राहतको सास फेराउनु पर्छ भन्ने खालले जुन ढंगले सरकार कतिपय आरोप पनि के लागेको छ भने सरकार फेसबुकमा छ, सरकार डिजिटल प्लेटफर्महरूमा छ, अल्गोरिदममा छ, तर सरकार भूतलमा छैन भन्ने खालका पनि आरोप लागेका छन्। राहत वितरणको सूची कसले बनायो, प्राथमिकता कसरी निर्धारण भयो, वास्तविक पीड़ित छुटे कि छुटेनन्, यसको के छ तपाईँसँग तथ्याङ्क डाटा, वा तपाईँ पनि प्रभावित क्षेत्रमै नवलपरासीमा पनि कतिपय सबहरू भेटेको स्थिति छ, यद्यपि त्यहाँ निकै ठूलो क्षति त पुर्या छैन, तर प्राथमिकता स्वयं चाहिँ राम्रोसँग हुन सके कि सकेन, समन्वय हुन सके कि सकेन।
1: हामीले हाम्रा त्यहाँका साथीहरूसँग हामी टेलिफोन गर्दा उहाँले के भन्नुभएको छ भने हामीलाई अरू धेरै कुरा सामाजिक सञ्जाल हेर्ने फुर्सद हामीलाई चाहिँ त्यो सुविधा हामीलाई अहिले छैन। हामीलाई मात्र के छ भने हराएका मान्छेहरूका परिवारहरू अहिले विचलित अवस्थामा भएका बाँचेका मान्छेहरू कोही परिवार विदेशमा छ, कोही परिवार आफ्नो जुन जिल्ला हो त्यो जिल्लामा रहिरहेको छ। यसको उद्धारको लागि अब सबै मिलेर गरिदिनुहोस्। हाम्रो देशको मात्रै शक्तिले हुँदैन भने विदेशीसँग पनि सहायता लिएर भने हामीलाई यसरी सुरुमा फसेका मान्छेहरू जीवित छन् भनेर रोइरहेको सुन्न नपरोस्, यो कुराको लागि समन्वय गरिदिनु पर्यो भनेर अनि हाम्रा साथीहरूले भनिरहनु भएको छ। कतिपय अभिभावक एउटा गोसलगुण्ड गाउँपालिकाको त 5-6 जनप्रतिनिधि स्थानीय जनप्रतिनिधि उपाध्यक्ष सहित उहाँहरू हराउनु भएको छ, कर्मचारीहरू हराएका छन्, स्वास्थ्य कर्मीहरू हराएका छन्। समग्र त्यो क्षेत्रमा हुने त्यत्रो हराउँदाखेरि त्यहाँका स्थानीय जनप्रतिनिधिहरूलाई रमाइलो गरे अथवा काम गरेनन् भनेर देश लगाउनु यो त साह्रै नै हृदय विदारक भइरहेको छ हामीलाई होइन। अब चाहिँ अब कसैले पनि एकअर्कालाई दोषारोपण गर्नु होइन, हामीसित जे जनशक्ति छ त्यो प्रयोग गरौं खटौं। हामीले हाम्रो ठाउँबाट गर्नुपर्ने कुरामा चाहिँ हामी जति बेला पनि हामी तयार छौं। स्थानीय तहका देशैभरिका साथीहरूले फोन गरिरहनु भएको छ। हामीले प्रधानमन्त्रीको एकद्वार प्रणाली त्यो प्रधानमन्त्री राहत कोषमा हामी पठाउने कि अनि हामीले सिधै त्यहाँ दिँदा छिटो उहाँहरूलाई राहत हुन्छ कि हामीले कसरी सम्पर्क गर्न सक्छौ, नजिक भएका स्थानीय तहहरूसँग नगरपालिका गाउँपालिकासँग समन्वय गरौं भनेर भनिरहनु भएको छ। पूर्व मेचीदेखि पश्चिम महापालिका गाउँपालिकाहरूका साथीहरू सबैजना यसरी नै अटालिनु भएको छ, हाम्रो सहयोग छिटो पुगोस् भन्ने कुरामा उहाँहरू लागिरहनु भएको छ र हामी त्यसैको लागि जोड्ने प्रयत्न पनि हामी गरिरहेका छौं। अब सबैजना मिलेर
0: के छ भने यो अधिकारको लडाई पटक पटक हुने गर्दछ। आफ्नो क्राइटेरिया के हो, आफूले लिने इनिसिएसन के हो भन्ने कुरामा त संहिता लागू भएदेखि नै केही वाक्षिकताहरू यसका रहि नै रहेका छन्, रहलहरू रहेका छन्। तर महाविपत्ति बाजा बजाएर आउँदैन, यस्ता विपत्तिहरू नेपालका लागि निकै जोखिमपूर्ण छन्, भविष्यमा पनि निकै जोखिम छन्, किनभने 47 तालहरू चाहिँ कतिखेर फुट्ने भनेर चाहिँ वेटिङ गरेर हिमबमका रूपमा माथि बसिरहेका छन्। त्यसका लागि त धेरै कामहरू राज्यले गर्नुपर्ने होला, तर समन्वयकारी भूमिका चाहिँ कस्तो भइदिएको भए हुन्थ्यो, वा चाहिँ के गर्दाखेरि अझ बेटर हुन्थ्यो, पीड़ितले राहत महसुस गर्थे, आफ्नो जनप्रतिनिधिहरू भएको महसुस गर्थे, केन्द्र र संघ र प्रदेश बीचको यो लुछाचुडी हरेक बेलाको लुछाचुडी कम हुन्थ्यो जस्तो लाग्छ।
1: छिमजी, योभन्दा अगाडिको 72 महाभूकम्प त्यति बेला संघ सरकारले गरेको भूमिका, त्यति बेलाका राजनीतिक दलहरूले देखाएको उदारता अत्यन्त सराहनीय छ। त्यो आज किन हुन सकेन, हाम्रा मानसिकताहरू किन यसरी टुक्रिएका छन् मलाई थाहा छैन। यहाँ अधिकार लिनेर दिने बेला हो र यो विपत्तिमा हामी त सबै श्रेय जसले श्रेय लिन मन लागेको लिए हुन्छ, तर हाम्रा त्यो अवस्थामा फँसेका नागरिकको उद्धार हुने कुरा महत्वपूर्ण हो। श्रेय त स्थानीय तहलाई लिनु परेको छैन, स्थानीय तहको जति आँसु खसेको छ त्यो आँसु सायद अरूको खसेको छैन। त्यो त्यहाँको विपत्ति हेर्ने त नजिक जो छ त्यसले देखेको छ, परिवारका सदस्यले देखेको छ। यहाँ चाहिँ यो लडाई यसको यो घटाएर हान्ने कुराले चाहिँ देशमा मानवता हराएको भन्ने भोलि त्यो संकेत देखिन्छ। त्यसकारण हामीहरूलाई त्यस्तो कति पनि मनैदेखि आएको छैन, अधिकारको लडाई लड्ने समय आउला नि त। पहिला त महाविपत्तिलाई चाहिँ सामना गर्ने शक्ति सिर्जना गर्ने होला. हामीले चाहिँ अन्तर्दृश्य भगवानसित प्रार्थना गरेका छौँ भने विविध मानिसहरू मिलेर काम गर्ने होला नि त. यसैको लागि होला नि त राजनीतिक दल, यसैको लागि होला संसद, संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार, हामीहरूको तर्फबाट हामीलाई त अभिभावकको त प्राप्त होला भन्ने हामीले आशा गरेका छौँ. त्यसकारण हामीसित कुनै पनि यो लुछाचोडी गर्ने हाम्रो मनसाय छैन. हामीले सहयोग गर्न चाहन्छौँ. त्यसकारण संघ सरकारको विपद प्राधिकरणमा महासंघको तर्फबाट हामी अलर्ट छौँ. त्यहाँ गएर हामीले दिने सल्लाह, हामीले गर्नुपर्ने कामहरूको विषयमा के जिम्मेवारी हामी लिन सक्छौँ लिन्छौँ भनेका छौँ. र अर्को कुरा, हाम्रो समन्वय गर्ने मन्त्रालय अहिले स्थानीय तहसँग जोडिनुपर्ने हाम्रो मन्त्रालय नै हामीसँग जोडिएर त्यहाँका कर्मचारीहरूले जिम्मेवारी प्राप्त गरेको जस्तो हामी जानकारी पनि पाइरहेका छैनौँ. हामी देशका सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लिखित रूपमा चाहिँ भूमिका भए पनि हामीलाई चाहिँ एउटा एउटा यसको आधारमा काम गर्ने भन्ने हुन्थ्यो. त्यो चाहिँ भूमिका पनि हामीलाई भएको जस्तो, कुनै लिखित भूमिका भएको जस्तो पनि हामीलाई लाग्दैन. भूकम्पको समयमा त सो मन्त्रालयले निकै ठुलो भूमिका खेलेको थियो. यो विपत्तिमा राजनीति पूर्वाएर राख्ने, शंका सृजना गर्ने, अर्कालाई गाली गर्ने, दोषारोपण गर्ने, यो चाहिँ यो यसमा चाहिँ सायदै सबै मान्छे रोएका होलान् ती शब्द सुन्दाखेरि. त्यसरी यस्तो कसैलाई यस्तो अप्रिय व्यवहार गर्न नआओस्, भगवानले त्यस्तो प्रवृत्ति नदेखाउन. अहिलेको यो विपत्तिमा हामीले हाम्रो जस्तो राष्ट्रमा हामीले ती जोखिममा रहेछौँ. सबै मान्छे त्रसित छन्. अहिले यो नदी किनारामा रहेका यहाँ त्रिवेणीसम्म, नारायणी नदीको त्रिवेणीसम्मका वरिपरि हुने मानिसहरू सुतेका छैनन्. सबै लासको यस्तो छरपष्ट भएको छ. मानिसको जीवन हो त्यो भन्ने कुरामा हाम्रो ध्यान गएन भने योभन्दा अप्रिय कोही पनि हुन सक्दैन. देश विदेशबाट हामीलाई चाहिँ दुःख व्यक्त गरिरहेको बेलामा हामीभित्र देशभित्र भएका बन्धुत्वको भावना हामी खोजिरहेका छौँ. त्यो स्थानीय तहले खोजेको छ. त्यसकारण हामीले गर्नुपर्ने कुराहरू संघ सरकारले तपाईँहरूले यो गरिदिनु पर्यो, यो चाहिँ छिटो होला भनेर उहाँहरूले भनिदिनु भयो भने सबै कुरा राहत कोषमा जम्मा गर्दैन, ठूलो भइँदैन. मानिसलाई मलम लगाउने कुरा, त्यो मानिस फँसेका मानिसको उद्धार गरेको
0: समाचार बराबरको रकम जम्मा भएको छ, तर त्यसलाई परिचालन गर्न अझै सकिएको छैन. मान्छे भोकभोकै बस्नु परेको छ. हामीसँग कल आइरहेका छन् धेरै ठाउँबाट, होइन भोको बस्न त भएन नि त. नागरिकहरूलाई त स्थानीय तहले पनि राम्रोसँग हेर्नु पर्यो, संघले पनि त्यो किसिमको अपनत्व लिइदिनु पर्यो. राजनीतिक प्रतिस्पर्धा होइन नि त, अहिले त पीड़ितको पीड़ामा मलम लाउने बेला हो नि त, होइन यो चाहिँ.
1: हामीले भनेकै त्यही हो. हामी हिँडेर जान सक्ने भने हुन्थ्यौँ होला. हामी कहाँबाट, हामी हेलिकप्टर उडेको छ, हेलिकप्टरले उद्धार गर्यो होला भनेर हामी समाचार सुनिरहेका छौँ, हेरिरहेका. कोही मान्छे पनि अझै थप जीवित मान्छेको समाचार सुन्न पाइयोस् भगवान भनेर हामी बसिरहेको बेलामा हामीलाई कुनै स्वार्थ छैन. यो बेलामा हाम्रा ती परिवारलाई हामी बिर्सन हुँदैन. एउटै परिवारको तीन पुस्ता गयो भनेर रोएको बेलामा चाहिँ हामीले के सहयोग गर्न सकिन्छ? हामी त्यहाँ जुटौं, हामीले यो कलुषताको भावना नराखौं. अहिले गर्न सकिने यो देशभित्र भएको सबैजनाको भावना एकै ठाउँमा आउनु पर्यो. हामीलाई चाहिँ त्यो रमाइलो लुछाचोडी गर्नु पनि छैन. हामीले ती नागरिकहरूको अपिल सुनेर हामी रमिता हेरेर बस्न सकेका छैनौँ. त्यसकारण हाम्रो तर्फबाट संघ सरकारलाई के सहयोग हुन्छ हामी गर्न तयार
0: छौँ.
1: हामी सबै साथीहरूले आफ्नो कार्यपालिकाको बैठक बसेर निर्णय गरिरहनु भएको छ. हामी त्यहाँ टाढा भएकाले हामी रकम पठाउँछौ, नजिक भएकाले लत्ता कपडा खाना के पुर्याउन सकिन्छ त्यो नजिकबाट गरिदिनु पर्यो भनेर सबै साथीहरूले भन्नुभएको छ. हामी सबै समन्वय गरिरहेका छौँ. नगरपालिका संघसँग गाउँपालिका राष्ट्रिय महासंघका साथीहरू सबैले हामी चार पाँच पटक चाहिँ भर्चुअल बैठक बसेर हामीले यो पठाउने उपायहरू छिटो गर्नु पर्यो त्यहाँका नागरिकसँग भनेर हामीले त्यहाँका विपत्तिमा परेका गाउँपालिकाका अध्यक्षहरूसँग, त्यहाँका सम्बन्धित वडाका वडाध्यक्षहरूसँग, उपाध्यक्षहरूसँग, नजिकका नगर प्रमुखहरूसँग हामी समन्वय पनि गरिरहेका छौँ र हामीले भनिरहेका छौँ. अब जति सकेको छिटो जस्तो ठाउँ हुन्छ त्यहाँनिर कार्यालय खडा गरेर तपाईँहरू जो बाँच्नु भएको छ, तपाईँहरू अभिभावक बन्दिनुहोस्, हामीले यहाँलाई सहयोग गर्न तयार छौँ भनेर ती सम्बन्धित स्थानीय तहलाई पनि हामी भनेका छौँ. र संघ सरकारमा बजेट पठाउने कुरामा पनि सबै स्थानीय तहहरूले अहिले नगरपालिका र गाउँपालिकाहरूले आफ्नो तर्फबाट सहयोग गर्नको लागि निर्णय गरिरहनु भएको छ र यो वातावरण देख्दाखेरि सबै दुखी हुनु भएको छ. किन यस्तो अप्रियता सृजना भइरहेको छ? यो बेला पनि अधिकारको मुठा चोरी गर्ने बेला हो र मानवीयता देखाउने बेलामा चाहिँ यो आवाज आयो. महासंघले यसको विषयमा किन यो कुराको प्रश्न गर्नु भएको छैन भनेर भनिरहनु भएको छ. हाम्रो तर्फबाट हुने सहयोग यसो धादिङमा भएका बाजु त्यहाँका स्थानीय तहका सबै जनप्रतिनिधि साथीहरू मरिमेटेर लाग्नु भएको छ. नुवाकोट त्यही रसुवाका बसेका साथीहरूले त हार गुहार गरिरहनु भएको छ. यसमा चाहिँ छिटोभन्दा छिटो एउटा ट्र्याक बनाउने त्यहाँ राहत रखाउने त्यहाँका मान्छेहरू उद्धार गरेर ल्याउने उपचार गर्ने यो कुरामा चाहिँ हाम्रो तर्फबाट हामी सबै कुर्बानी गर्न तयार छौँ. हामीलाई यो बेलामा विकासको भोक लागेको छैन. हाम्रो मानवीयता त्यहाँका नागरिक बाँचेका नागरिकलाई चाहिँ अझ सुरक्षित राख्ने ठाउँ बनोस् भन्ने हाम्रो अपेक्षा हो. हाम्रो तर्फबाट कुनै कुरामा कमी कमजोरी हुने छैन.
0: हस् लक्ष्मी गान्धीजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
1: हस्तजी हस् यहाँको रेडियो मार्फत हाम्रा साथीहरूको विदारक कुरामा हामी जोडिएर सहयोग गर्न पाऊ भन्ने हाम्रो अपील हो. यो अपीलमा चाहिँ सबै साथीहरूलाई चाहिँ जागरूक भएर सशक्त भएर हाम्रा स्थानीय जनप्रतिनिधि साथीहरूको तर्फबाट हुने सहयोग हामी जति बेला पनि तयार छौँ भन्ने कुरा राख्न चाहन्छु.
0: थ्याङ्क यू. उहाँ हुनुहुन्थ्यो गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डे. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौं. विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: हर कुछ मुझे

0: tu account open, active it on i karobar, sefile sanga. Easy life easy, banau dai har din. Global smart plus life ko pesma banki. सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: खरो विषयमा बडो बहस नेपाली बहस यस नेपाली बहसका साथमा
3: होम इन्टरनेट भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसीको कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भइपुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: आरखरी कथा 2083 नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता
3: प्रथम पुरस्कार 2,00,000
2: द्वितीय पुरस्कार 1,00,000
3: तृतीय पुरस्कार 60,000
2: टाइटल स्पोन्सर इगो
3: कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा
2: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क
3: नासा सिक्युरिटी
2: सिटी एक्सप्रेस मनी ट्रान्सफर
3: युनाइटेड अर्गोज इन्सुरेन्स
2: एयरलाइन
3: वेदालय
2: प्रमिसिङ पार्टनर फाइन ट्री
3: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल
2: कथा पठाउनका लागि बारखरी बुक स्याट जिमेल डट कम
3: कथा पठाउने अन्तिम मिति 2083 अप्रेल 3 गते
4: ए भतिज तँ त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
5: ल काका भेजिटेरियन हुँदैन कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
4: जे पाए त्यही खालास अनि रोगले समात्ला
5: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेर लाग्ने
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
4: आहा राधा च्याउ त साँच्चीकै च्याउको राधे रहेछ नि
8: खरो विषयमा खरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा होम इन्टरनेट
9: भेषमा जसमा नेपालका अध्यक्ष पूर्व प्रधानमन्त्री उपेन्द्र यादव हुनुहुन्छ यादवजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
10: धन्यवाद गुड मर्निङ
9: रसुवामा महामारी आयो महाविपत्ति आयो जसले निकै ठूलो जनधनको क्षति पुर्याएको छ अझै पनि सुरुङमा हामीले हेर्दैछौ यहाँ जलविद्युत आयोजनाका 900 छ दिनदेखि सम्पर्क विहीन छन् कतिपय हताहतीको संख्या पनि अझै बढ़न सक्ने भनिएको एउटा परिस्थिति छ जसमा नेपालले यतिखेर के गरिरहेको छ तपाईँहरूले के गर्नु त्यहाँको राहत उद्धार पीड़ितहरूका लागि
10: के भन्दाखेरि यो बडो प्राकृतिक आपदा अचानक आएको छ यो अचानक आएकोमा धेरै नेपाली विदेशीको ज्यान गएको छ धेरै धनजनको क्षति भएको छ र नेपालले ठूलो त्रासदी भोग्नु परेको छ अब यसबाट सबभन्दा पहिला त मति मृतक परिवारहरूलाई सम्वेदना र मृतकलाई श्रद्धाञ्जली र अब सबभन्दा ठूलो कुरा के हो भन्दाखेरि अस्ति भर्खर सर्वदलीय बैठक बसेको थियो त्यसले अब सबभन्दा सारा शक्ति लगाएर सबभन्दा जोर जबरजस्ती लगाएर पहिला त्यहाँ फँसेकाहरूलाई रेस्क्यू गर्ने र त्यसपछि राहतको कुरा सेल्टरको कुरा जाइतेहरूको उपचारको कुरा र ती मृतक लासहरूलाई व्यवस्थापन गर्ने कुरा र अब यसपछि यस्ता त्रासदीहरू हुनबाट जोगिन जुन असुरक्षित बसोबास नदी किनारका बसोबास यस्ता जोखिमपूर्ण बसोबासलाई व्यवस्थित ठाउँमा लैजाने र अब अव्यवस्थित ठाउँमा बसोबासका लागि उपयुक्त छैन भनेर राज्यले नदी रोक्ने कानून बनाउने एकातिर अर्कोतिर के भन्दाखेरि त्यहाँनिर चाहिँ विज्ञहरूले स्टडी गरेको अनुसार जथावी बसोबास छँदैछ जथावी बाटोघाटो बनाउँदाखेरि पनि पूरा साइन्टिफिकल्ली टेस्ट गरेर कम जोखिम हुने बाटोबाट लाने र टनेलको बाटो बढी निर्माण गर्ने भनिरहेको छ त्यस कारणले अब हामी के भन्छौँ भन्दाखेरि तत्कालको जरुरत राहत हो तत्कालको जरुरत चाहिँ पीड़ितहरूलाई त्यहाँबाट निकाल्ने उद्धार हो र उद्धार कार्यमा अहिले सबै शक्तिहरू यो ठाउँमा एक ठाउँमा छन् सरकारका साथमा छन् सरकारले र सुरक्षा निकाय खास गरिकन नेपाली सेना नेपाल प्रहरी लगायतका स्वास्थ्य टिमहरू यी सबैले चाहिँ के छन् भन्दाखेरि दिन रात खटिराख्नु असर लागेको छ पोलिटिकल पार्टीहरू हामी लगायत सबैले राहतका लागि सरकारलाई सहयोग गर्न हामीले आफ्ना सदस्यहरू पार्टी सदस्यहरूलाई शुभचिन्तकहरूलाई सबैलाई चाहिँ के छ भन्दाखेरि सहयोग गर्नका लागि त्यो सहयोगहरू परिचालन भएको छ, मेडिकल टिमहरू परिचालन भएका छन्। त्यसैले यसमा यसले र त्यसले भन्दा पनि सबै शक्ति अहिले हामी एक ठाउँ मिलेर लागेका छौँ। यस त्रासदीबाट नेपाली जनतालाई कसरी संकेतन मुक्त गर्ने र अहिलेको जुन आवश्यकता हो त्यसमा, यद्यपि ठाउँ ठाउँमा चाहिँ के भन्दाखेरि कहीँ राहत पुगेन, कहीँ खाना पाइएन, कहीँ सेल्टर भएन, कहीँ चाहिँ लासको व्यवस्थापन भएन, जस्ता कुराहरू पनि समस्याहरू देखियो।
9: सङ्घ स्थानीय तहबीच पनि राम्रो तादम्यता मिलेन भन्ने खालका विषय आइरहेका छन्। पीडितले
10: अलिअलि गुनासोहरू आएको, त्यो गुनासोलाई तुरन्त ध्यान दिनुपर्छ।
9: 939 जनाको शव भेटिसकेका छ, 3925 जना अझै पनि बेपत्ता छन् होइन। महाविपत्ति नेपालमा बाजा बजाएर आउँदैन, किनभने अझै पनि हामीसँग 47 हिम बम माथि हाम्रो सिरानीमा कुकुरी तरवार जस्तो झुन्डिएर बसेको एउटा परिस्थिति छ। यसबाट भारी आउँदा, विपत्ति आउँदा चाहिँ एकदम हतारी जस्तो, तर हिजोका प्रतिवेदन समेत पोहोरका प्रतिवेदन थन्किँदा पनि यसको निकै भन्ने विषय छ।
10: यो राष्ट्रबाट त के छ भन्दाखेरि हामी सबै पीड़ित छौँ, पूरै संसार उपलब्ध छ, तर यस्तो अब पटक पटक आइरहन्छ भन्ने अनुमान पनि वैज्ञानिकहरूले गरेका छन्। यो हाम्रो भन्दा पनि यो के हो भने सारा अवसर यो ग्लोबल वार्मिङको, ग्लोबल वार्मिङले गर्दाखेरि के छ भन्दाखेरि एभरेस्टमा माउन्टेनमा हाई माउन्टेनमा चाहिँ बर्फहरू पग्लिने, चट्टानहरू फुट्ने र झर्ने, र हिम तालहरूमा ग्लेसियर लेकहरूमा चाहिँ के छ भन्दाखेरि प्रेसर बढ्ने र फुट्ने र नदीमा चाहिँ बाढी आउने, यो क्रम जारी रहन्छ भन्ने चाहिँ वैज्ञानिकहरूको अनुमान छ। त हामीले के गर्ने त, अब पनि ढिलो गर्नु हुँदैन, जोखिम पूर्ण स्थानमा बसोबासको लागि अयोग्य भनेर घोषणा गर्नुपर्छ र ती बसोबासहरू हुन नदिने, र बसोबास भइरहेका अति जोखिम ठाउँमा छन् भने तिनलाई चाहिँ के छ भने सुरक्षित ठाउँमा पार्नै पर्छ, त्यो जोखिमको मुखमा राख्नु हुँदैन। अर्को चाहिँ के छ भने हामीले बाटो सड़कहरू बनाउँदाखेरि त्यहाँको सोइल टेस्ट, स्टोन टेस्ट, त्यसको सेलिटी टेस्ट सबै गरेर अनि मात्रै बनाउनु पर्छ, जथाभावी बाटो बनाउनु हुँदैन। हाम्रो फेरि चरण के छ भने बाटो जथाभावी बनाउने, नदी किनारमा बस्नु, त्यहाँ जग्गा देखिन्छ अलिक देखेको ठाउँकै बसिहाल्ने अनि त्यहीँबाट बाटो लाने, अनि नदीको चाहिँ के छ भने बग्ने नदीहरू बाढी आउने सम्भावना भनेको नदीहरूले त दुःख दिन्छ, त्यो एकैचोटि भएको होइन, पहिला पनि नेपालमा धेरै भएको हो। त्यसले गर्दाखेरि के हो भने सुरक्षित बसोबास बाटो निर्माण गर्दाखेरि पूरा बुद्धि पुर्याउनु पर्ने, र सखर विज्ञहरूले के मिलाएको छ भने हामीले त्यो नदी किनारको बाटोभन्दा टनलको बाटो वरिपरि बनाऊ, त्यो ज्यादा सेफ हुन्छ, त्यस कारणले सेफ बाटो बनाउने, यी सब कुराहरूमा ध्यान दिनुपर्छ। र अर्को चिज के छ भन्दाखेरि यस्ता दुर्घटनाहरू त एकै दिनमा आउँदैन, यसले त एउटा कोष लिएर दुर्घटनामा आउँछ भन्दाखेरि त्यसको अलार्मिङका लागि व्यवस्था गर्ने, यी कार्यहरू भविष्यमा हामीले गर्नुपर्छ।
9: अब एउटा कुरा नि, अब धेरै पटक चाहिँ विपत्ति आएको छ, 72 सालमा भूकम्प पनि आयो होइन, त्यतिखेरको राष्ट्रिय एकता राम्रो देखिएको थियो दलहरू बीचको, तर अहिले यो बीचमा अलिकति कता कता सामाजिक सञ्जालदेखि लिएर हरेक ठाउँमा हेर्दाखेरि संघ सरकार र स्थानीय तह प्रदेश बीचको समन्वयको भूमिका चाहिँ अलिकति त्यति राम्रो देखिएको छ।
10: संघ सरकारले प्रदेश सरकारलाई टोटल इग्नोर गर्नु हुँदैन, प्रदेश स्थानीय र संघ तिनैवटा मिलेर कोअर्डिनेट गरेर सम्पूर्ण सरकारी संयन्त्रहरूलाई अहिले चाहिँ उद्धारमा, राहतमा, व्यवस्थापनमा लाग्नुपर्छ। कसैले कसैलाई यो बेला उपेक्षा नगरौं, राजनीति नगरौं, प्रदेश मन पर्दैन भनेपछि प्रदेशलाई इग्नोर गर्न पाउँदैन। मन परेको आधारमा र नपरेको आधारमा अहिले यो विपत्तिको बेलामा हेर्ने होइन।
9: तर राहत र उद्धारको प्रक्रिया जुन छ अहिले, त पीड़ितले वा अप्ठ्यारो परेका व्यक्तिले समयमा राहत पाउने कुरा महत्वपूर्ण होला, उद्धारको कुरा महत्वपूर्ण होला, तर यसमा पनि अलिकति कता कता राजनीतिक गण्डा आउँदाखेरि पीड़ितले झन् पीड़ा त पाए नि त होइन, त्यो कुरा
10: उद्धार गरिसकौं अनि राहत पुर्याउँ, त्यहाँका सबै व्यवस्थापन गरौं, अनि चुनाव आउँदैछ त्यसमा राजनीति गरौं।
9: अब यसको बारेमा आगामी दीर्घकालीन रूपमा चाहिँ नेपालले चाल्नुपर्ने भूमिका, खेल्न सक्ने भूमिकालाई चाहिँ कसरी हेर्नु भएको जान जाँदै?
10: होइन, पहिलो कुरा त के भने नेपालले एक्लै सम्भावित एक्लै यसलाई यसलाई रोक्न सक्ने क्षमता छैन, यो क्लियर कुरा हो, त्यो भाव कुरा गर्नुपर्छ। हामीले यसमा जोडिएका सिन्द भारत लगायत विकसित राष्ट्रहरूसँग कुरा गर्नुपर्छ, किनभने विकसित राष्ट्रहरूले गर्दा ग्लोबल वार्मिङ बढेको, त्यसमा नेपालको योगदान, म त भन्छु नेपालको कुनै योगदान छैन ग्लोबल वार्मिङमा, ठूला विकसित राष्ट्रहरूको योगदान छ। ती राष्ट्रहरूले यो ग्लोबल वार्मिङलाई कन्ट्रोल गर्न गर्न लगानी गर्नुपर्छ नम्बर एक. त्यसको लागि अन्तर्राष्ट्रिय स्तरमा चैत्यकरण अभियान चलाउने. दोस्रो के हो भने नदीका किनारमा जहाँ जोखिमका सम्भावना छ त्यो हिम नदीसँग जोडिएका नदीहरू त्यसका किनारको बसोबासलाई चैत्यको अब नयाँ बसोबास अनुमति नदिने र भएका बसोबासलाई बिस्तारै बिस्तारै सुरक्षित ठाउँमा लैजाने. त्यसो के हो भन्दाखेरि म फेरि दोहोऱ्याउँछु, बाटोघाटो निर्माण गर्दाखेरि भोलि गएर जोखिमपूर्ण हुने ठाउँबाट नलैजाउँ. त्यो जहाँ बाटो हुन्छ त्यहाँ बस्ती बस्छ, अनि त्यहाँ जोखिम ठाउँ पर्यो भने त जोखिममा जानुपर्छ. यी सब कुराहरू कानूनी रूपले पनि बनाउनु पर्छ, कानून बनाऊ र यस्ता कुराहरूमा ध्यान दिउँ.
9: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. उपेन्द्र यादवजी
10: नमस्कार.
9: जसमा नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री उपेन्द्र यादव आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ.
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिएर जाउँ. निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौँ.

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन
0: खरो विषयमा खरो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा कृति तयारी जान्छौ रोगी पानी सबैका लागि
0: डिस होम इन्टरनेट
2: हामी नेपाली बस बसौँ नेपाली बसमा विभिन्न क्षेत्र विषयका बारेमा चर्चा परिचर्चा गरिरहेका छौँ यतिखेर चाहिँ देश रोइरहेको छ अप्ठ्यारोमा छ बारीमा छ पीड़ितमा छ संकटमा छ राष्ट्रिय एकताको खाँचो छ यतिखेर मुलुकलाई हामी यति बेला नेपाली बसमा त यिनै विषयमा चर्चा परिचर्चा गरिरहेका छौँ यतिखेर हामीसँग जोडिनु भएको छ नेपाली कंग्रेसका नेता उदय शमशेर राणा राणाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अब यति बेला देश रोएको छ बारी पीड़ितहरू प्रभावितहरू निकै सकट संकटमा छन् समस्यामा छन् कतिपयले अभिभावक गुमाएका छन् कतिपयले लालाबाला गुमाएका छन् जलविद्युत आयोजनाका 900 जना छ दिनदेखि आज त 7 दिन भइसकेको छ 7 दिनदेखि सम्पर्क विहीन छन् यो प्रक्रियालाई यहाँले कसरी हेर्नु भएको छ उद्धार राहत र सरकारको सक्रियता कस्तो छ
3: अब पहिलो कुरा त यो अत्यन्तै यो दुःख लाग्दो डर लाग्दो यो घटना हो सबै त्यहाँका पीड़ित साथीहरू आत्माको चिर शान्तिको कामना गर्छु हाम्रो सेम्पथिज उहाँहरूको परिवारप्रति छ र साथसाथै त्यहाँ सहयोगमा फिल्डमा खटेको सुरक्षाकर्मी लगायत अरू नेपाल सरकारका कर्मचारी साथीहरू अनि हाम्रो त्यहाँ भलिन्टियर साथीहरू जनप्रतिनिधि साथीहरू जो एक्चुअल फिल्डमा छन् उहाँहरूलाई पनि म त धन्यवाद व्यक्त पनि गर्न चाहन्छु आफ्नो ज्यान लगाएर उहाँहरू त्यहाँ जानु भएको छ आफ्नो दाजुभाइ दिदीबहिनी आफ्नो परिवार अरू नेपाली अरू विदेशीलाई बचाउन सबैभन्दा पहिला त्यहाँबाट शुरू गर्छु अब दोस्रो कुरो नेपाली कांग्रेसले यो बाढ़ी पहिरो अथवा यो ग्लेसियर मेल्ट भएको दिनै हामीले मिटिङमा राखेर हामीले अहिले यो सरकारको मात्र जिम्मेवारी होइन हामी सबैको यो जिम्मेवारी हो र सरकारले गरेको काममा हाम्रो समर्थन हुन्छ हाम्रो साथ हुन्छ भनेर अब हामीले पनि यो प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ हामीले बुझाउँदैछौं त्यो बाहेक हामीले सबै हाम्रा जनप्रतिनिधि हाम्रा प्रदेशका निर्वाचित साथीहरूलाई पनि सरकारलाई सहयोग गर्न काम गर्न उहाँहरूलाई हामीले आग्रह गरेको छौं हाम्रो कार्यकर्ता हाम्रो विभिन्न भातृ शुभेच्छुक संस्था साथीहरूलाई पनि र विशेष गरेर नुवाको दादी रसुवाका हाम्रा कार्यकर्ता साथीहरूलाई पनि त्यहाँ जुट्न लाछु कतिपय साथीहरूले आफ्नै परिवार गुमाएछन् कतिपय हाम्रा महासमिति महाधिवेशन साथीहरू पनि बित्नु भएको छ तर अब यो बेलामा हामी सबै नेपालीहरू एक हुनुपर्छ र सरकारले सबैलाई मिलाएर समेटेर सबैलाई वान विन्डो पोलिसी भन्नुभएको छ त्यो वान विन्डो पोलिसी मार्फत सबैलाई हामीले सबैको सहयोग नेपालीहरूको मात्र होइन सरकारको कर्मचारीहरूको मात्र होइन हामीले एक्सपर्टहरू विशेष गरेर यो टेक्निकल एक्सपर्ट अहिले जुन टनलको एक अत्यन्तै ठूलो समस्या आइरहेको छ यो सानो काम पनि होइन यो अत्यन्तै अप्ठ्यारो काम किनभने टनलहरू नै कुरिसकेको माथिबाटै पहिला ड्रिल गरेर तल जानुपर्छ भर्टिकल ड्रिल गर्नुपर्छ अनि मात्र टनलमा पस्न प्रयास गर्नुपर्छ यो हाम्रो निम्ति नयाँ चिज हो त्यसैले हामीले सरकारलाई बारम्बार भनिरहेछौं यो यस्तो विकट यस्तो परिस्थितिमा यस्तो अप्ठ्यारो परिस्थितिमा हामीले लाज मान्नुहुन्न विदेशको सहयोग माग्न हामीले पनि अरूलाई सहयोग गर्नुपर्छ त्यसैले विदेशी सहयोगहरू विशेष गरेर यो टनल डिगिङको एक्सपर्टहरूलाई हामीले प्रयोग गर्नुपर्छ र त्यति मात्र होइन कतिपय जो जो प्राइभेट सेक्टरमा इन्भल्भ भएका इन्जिनियरहरू जसले यो टनलहरू बनाएको छन् उनीहरूलाई त्यहाँको जियोलोजी त्यहाँको टनलको बनाओस् र टनलको डिटेल्स अरूभन्दा बढी थाहा हुन्छ त्यसैले ती साथीहरूलाई पनि इन्भल्भ गर्नुपर्छ भन्ने कुरा तर यो विषयमा अनफर्चुनेटली हामीले विदेशका एक्सपर्टहरूलाई के कारण हो अब राष्ट्रता त हाम्रो गुम्दैन मान्छे बचाएर
2: होइन धेरै ढिला भए पनि आउनु भएको छ अहिले चाहिँ होइन कि उद्धार
3: अहिले आउनु भएको छ तर के हो भने रेस्क्यू भनेको यो तीन दिनभित्र म्याक्सिमम हामीले रेस्क्यू गर्नुपर्छ र विदेशी छोडिदिनुहोस् त कतिपय हिजो मैले मलाई चाहिँ अचम्मै लाग्यो इन्जिनियरिङ एसोसिएसनका साथीहरूको कुरा पनि हामीले सुन्यौं, पार्टीमा पनि उहाँहरूको विज्ञप्ति पनि आयो। कतिपय इन्जिनियरहरूले जसले त्यहाँ बनाएको छ त्यो टनलहरू, आफूले म सहयोग गर्छु भन्ने किसिमको कुरा गरिसकेपछि सरकारले आवश्यक पर्यो भने हामी बोलाउला। उहाँहरूको भनाइ के छ भने त्यो ठाउँबारे हामीले त्यहाँ दुई चार वर्ष निरन्तर काम गरेर यो टनल बनाएको हो। त्यति मात्र होइन, मसँगै हामीसँगै काम गरेका इन्जिनियर भाइहरू त्यो टनलभित्र छ, हामीलाई नै सहयोग गर्ने त्यहाँ सहयोगी साथीहरू पनि टनलमा परेका छ। उहाँहरू हाम्रो रगतले नाता नभए पनि हाम्रो व्यवहारले नातै हो, दाजुभाइ नै हो, र हामीलाई नै इन्भल्भ गराएर सरकारले एक्लै गर्न त खोजोस् अनि हाम्रो पनि आग्रह। वान डोर पोलिसी एकदम राम्रो हो, वान डोर हुन त भद्रो गोल हुन्छ, तर त्यहाँ दुईटा कम्प्लेन, एउटा कम्प्लेन नभनु, यो बेलामा कम्प्लेन गर्ने ठाउँ पनि छैन, सरकारलाई बलियो बनाउने हो। हामीले पनि सरकारको परिस्थिति बुझेको छ, अत्यन्तै अलमल लिने, अत्यन्तै अलमलको परिस्थिति हुन्छ यस्तो बेलामा, होइन? त्यसैले हामीले पनि सरकारलाई विरोध मात्र गर्नु हुँदैन, हामीले उहाँहरूलाई सुझाव दिनुपर्छ। अलिकति सरकारले पनि, म आफै सबै गर्न सकिहाल्छु, म जस्तो हाम्रो त एकदम हामी त गजब भौँ भन्ने मनस्थिति।
2: समस्या भयो नि त सर, समस्या भयो, जलविद्युत आयोजनामा 900 जना 6 दिनदेखि आज 7 दिनदेखि बेपत्ता छन्, सम्पर्क विहीन।
3: त्यही त म तपाईँलाई भन्दैछु, अहिले सरकारको लाई हामीले सुझाव के दिएको छौं भने विदेशी सहयोग यसमा लिनुपर्छ। उहाँहरूले विदेशी सहयोग 3 दिनपछि लिन शुरू गर्नुभयो, 4 दिन मात्र एक्सपर्ट्सहरू आइपुग्यो। त्यति मात्र होइन, नेपालमा एक्सपर्ट्स छ, नेपालमै इन्जिनियरहरू जसले त्यो टनलहरू बनाएको छ, उहाँहरूलाई पनि इन्भल्भ नगरेर हामी अलिकति चकित थाहा छौ। अब हिजो हाम्रो पार्टी सभापति पनि त्यहाँ नुवाकोटसम्म पुगेर आउनु भएको छ, त्यहाँले उहाँले पनि त्यहाँको रिपोर्ट लिएर आउनुहुन्छ। 3 दिन अगाडि हाम्रो संसद दलका नेता पनि पुग्नुभयो र आज उहाँले हामीलाई ब्रिफिङ गर्नुहुन्छ। आज 9 बजे हाम्रो सचिवालयका साथीहरूसँग छलफल गरेर हामीले प्रधानमन्त्री अथवा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई भेटेर हाम्रो सुझावहरू पनि उहाँ दिन्छौ। एउटा दुईटा महत्वपूर्ण सुझाव हाम्रो के छ भने, हामीले यस्तो बेलामा सरकार बाहिरका साथीहरूको पनि सहयोग लिनुपर्छ, एक्सपर्ट्सहरूको सहयोग लिनुपर्छ, या मन्त्रीहरू ठूल्ठूला नेताहरू मात्र विदुरमा गएर अथवा त्रिशुलीमा गएर फोटो खिचेर मात्र, कर्मचारीहरूसँग कुरा गरेर, आर्मी जसाबहरूसँग कुरा गरेर मात्र इस्यु सल्भ हुँदैन, त्यसैले टेक्निकल पिपलहरू पठाउनुपर्छ। एक दोस्रो भनेको, म पनि तपाईँको सांसद हुँदा दुईटा मेरै निर्वाचन क्षेत्रमा अत्यन्तै ठूलो असर परेको थियो, एउटा भूकम्पले, एउटा दुई वर्ष अगाडि ललितपुर काभ्रेमा जुन किसिमको बाढी गाथ्यो, र दोस्रो पटक त्यति बेला स्थानीय तह भा, पहिलो पटक भूकम्पमा स्थानीय तह थिएन, तर स्थानीय तहलाई हामीले अत्यन्तै बढी परिचालन गरेको थियो, तर स्थानीय तहले त्यति बेला अत्यन्तै राम्रो काम गरेर छोटो समयमा बाटोहरू, किनभने यो कनेक्टिभिटी

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो 10 AM।
2: विषयमा छलफल हुने जनाइएको छ। यसअघिको बैठकमा दलहरूबीच विपदको दिगो समाधान र पूर्व तयारीका लागि उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो। यस प्रक्रियालाई अघि बढ़ाउने विषयमा पनि आज छलफल हुने बताइएको छ। हाल आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि कतारी सशस्त्र बलको विशेष विमान मार्फत ल्याइएको आपतकालीन मानवीय सहायता सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। कतार फण्ड फर डेभलपमेन्टले उपलब्ध गराएको यो राहत सामग्री कतारको अन्तर्राष्ट्रिय ऐक्यबद्धता र विपद व्यवस्थापनमा सहयोग पुर्याउने निरन्तर प्रयास अन्तर्गत ल्याइएको हो। करिब 52,000 बाढ़ी पीड़ित जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी पठाइएको यस सहायता सामग्रीभित्र पानी तानेर निष्कासन गर्ने उपकरण, बत्ती, खाद्यान्न तथा बहुउपयोगी त्रिपाल समावेश छन्। विशेष गरी शुद्ध पिउने पानी र अत्यावश्यक सेवाको पहुँचमा कठिनाई झेलिरहेका क्षेत्रका परिवार तथा बाल बालिकाको प्राथमिक मानवीय आवश्यकता पूरा गर्न यस सहयोगले ठूलो मदत पुर्याउनेछ। कतारी आन्तरिक सुरक्षा बलसँग सम्बद्ध कतारी इन्टरनेशनल सर्च एण्ड रेस्क्यू ग्रुपले राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउन र मैदानमा संचालित मानवीय कार्यमा प्रत्यक्ष सहयोग गरिरहेको छ। विपद र संकटको घड़ीमा प्रभावित देश तथा जनताको पक्षमा उभिने कतारको स्थापित निधिकै निरन्तरताको रूपमा यो सहयोग आएको छ। संकटको सामना गर्न का साथै प्रभावित समुदायिक पुनर्स्थापना र उत्थानशीलता अभिवृद्धिमा योगदान पुर्याउनु अन्तर्राष्ट्रिय सहकार्यको मुख्य ध्येय रहेको विश्वास कतारले लिएको छ। नेपाल कम्युनिष्ट पार्टी बहुमतभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र वास्तवला कञ्चन निष्कासित भएका छन्। पार्टीको केन्द्रीय समितिको विशेष जुम बैठकले संयोजक तथा अध्यक्ष मण्डलका अध्यक्ष कञ्चनलाई बर्खास्त गरेको हो। भदौ 15 गते बसेको केन्द्रीय समितिको विशेष बैठकले वास्तवलालाई अध्यक्ष मण्डलको अध्यक्ष र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। असोज 5 गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टीद्वारा जारी प्रेस वक्तव्यमा वास्तवलाले स्वेच्छाचारी, सांगठनिक अराजकता र अनैतिक हरकत गरेको आरोप लगाइएको छ। पार्टीको राष्ट्रिय सम्मेलन एकल निर्णयबाट स्थगित गर्न खोजेको, फरक दस्तावेज अस्वीकार गरेको र सैद्धान्तिक र वैचारिक बहसबाट पन्चिएको आरोप उनीमाथि लगाइएको छ। लामो समयदेखि उनमा गैर मार्क्सवादी तथा पार्टी अनुशासन उल्लंघनका गतिविधि देखिएको र पार्टीभित्र अल्पमतमा पर्दै आएको दावी समेत गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर एक हप्ता अघि रसुवाको बोटेको सिरदीमा आएको बाढ़ीमा फँसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरै उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,389 जनाको उद्धार भएको छ। 3,925 व्यक्ति सम्पर्क विहीन रहेका छन्। सबैभन्दा धेरै जल विद्युत आयोजनाबाट 639 जना सम्पर्क विहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ। संघीय राजधानी काठमाडौँ र देशका विभिन्न जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग बन्द भएपछि पूर्वी पहाड़ी तथा तराईका जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्गमा सवारी चाप बढ़ने भएको छ। आइतबार बिहान त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर लगायत विभिन्न स्थानमा सड़क कटान भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क डिभिजनल भक्तपुरले पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै तराई तथा पूर्वी जिल्लाबाट काठमाडौँ आउने रात्री बस तथा मालबाग सवारी साधनको चाप बीपी राजमार्गमा बढ़न सक्ने जनाएको छ। त्यस्तै सड़क डिभिजन भक्तपुरका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि पश्चिम तथा पूर्वी क्षेत्रबाट आउने सवारी साधनका कारण कान्तिलोक पथ र त्रिभुवन राजपथमा समेत सवारी चाप बढ़ने बताएका छन्। बोटेको सीमा आएको बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा 24 जनाको शव भेटिएको छ। विदुर नगरपालिका 10 स्थित एउटा घरबाट 24 जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताएका छन्। भेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो। सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको 13 शव, पुरूषको 11 र एक बच्चाको शव भेटिएको हो। प्रहरीका अनुसार उक्त भवनको वास्तविक स्वामित्व र त्यहाँ यति ठूलो संख्यामा मानिस कसरी पुगे भन्ने बारे पनि अनुसन्धान भइरहेको छ। शवको पहिचान खुलेको छैन। का लागि शवहरू काठमाडौँ स्थित त्रिवी शिक्षण अस्पतालमा ल्याइएको छ। नेपालमा गत भदौ 10 गते आएको भीषण बाढ़ी र पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला छिमेकी मुलुक चीनले एक सनसनीपूर्ण दावी गरेको छ। चीनले नेपालमा निम्तेको प्राकृतिक विपत्तिबारे घटना आउनुभन्दा 12 दिन अघि नै चेतावनी दिएको बताएको छ। बाढ़ी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्व सूचना साझा नगरेको भन्दै चीनको आलोचना भइरहेका बेला बेजिङले आफ्नो बचाउमा यस्तो स्पष्टीकरण दिएको हो। चीनका अनुसार उसको ओल्ड मेट्रोलोजिकल सेन्टरले विपत्ति आउनुभन्दा 12 दिन अघि नै नेपाललाई इमेल मार्फत सम्भावित जोखिमबारे सचेत गराएको थियो। उक्त उमेरमा भारी वर्षा भूसै र आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको चीनको दावी छ। पछिल्लो तथ्याङ्क अनुसार यस विनाशकारी विपत्तिमा परिहालसम्म नेपाल र तिब्बतमा गरी कुल 955 जनाले ज्यान गुमाइसकेका छन्। जसमध्ये नेपालमा मात्र मृत्यु हुनेको संख्या 939 पुगेको छ भने तिब्बतमा 16 जनाको मृत्यु भएको छ। विपत्तका कारण बेपत्ता हुनेहरूको संख्या अझै भयावह छ। हालसम्म 3,900 भन्दा बढ़ी मानिसहरू सम्पर्क विहीन रहेका छन् जसले गर्दा मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। पहिरोको जोखिम बढ़ेको भन्दै चीनले नेपाल संघको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ। भोटेको सिनदीमा आएको विनाशकारी बाढ़ीले अर्को मुख्य नाका रसुवागढ़ीको टिमुरी बजार पंसार र अध्यागमन कार्यालयहरू समेत ध्वस्त बनाएकै बेला चीनले तातोपानी नाका समेत बन्द गरेको हो। लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी निरौलाले लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म चीनिया पक्षले व्यापारिक गतिविधि सुचारू गर्ने सम्भावना नरहेको बताएका छन्। यद्यपि यात्रुहरूको आवत जावत पनि जारी रहनेछ। तातोपानी दुवै नाका ठप्प भएपछि अब नेपालका लागि कोरोला नाका मात्रै एकमात्र व्यापारिक विकल्पका रूपमा बाँकी छ। हवस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Final.
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 PM

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण। मृतकको संख्या 987 पुग्यो, 4000 अझै सम्पर्कविहीन। राज्यको उपस्थिति आकाशमा मात्रै सीमित भएको भन्दै पीड़ितको आक्रोश। बाढ़ीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै। नुवाकोटको एउटै घरमा 24 शव फेला। पोस्टमार्टमका लागि काठमाण्डु ल्याइयो। उद्धारमा सघाउन 44 सदस्य दक्षिण कोरियाली टोली नेपाल आउँदै। अनिश्चितकालका लागि बैठक स्थगित भएपछि प्रतिनिधि सभाको संसदीय क्यालेण्डर प्रभावित। सड़क अवरोधका कारण राहत वितरणमा कठिनाई। त्रिभुवनको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रविन्द्र शिवाकोटी नियुक्त। जोर्डनको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी। प्रदूषण गराएको भन्दै हर्मुजमा एक कार्गो जहाज इरानको नियन्त्रणमा। र अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास।

0: soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. उद्धार र राहत जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण सम्बन्धी खबरबाट. रसुवाको भुटेकुसी क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आँकड़ा अनुसार यस विपत्तिमा पनि ज्यान गुमाउनेको संख्या 987 पुगेको छ भने 4000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेका छन्. विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट र धादिङका कयौं स्थानमा सड़क सम्पर्क समेत विच्छेद गरिदिएको छ. पहुँच मार्गहरू भत्किएका कारण कतिपय दुर्गम बस्तीहरूमा राहत पुग्न सकेको छैन. उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि पीड़ितहरूले राज्यको उपस्थिति जमीनमा भन्दा आकाशमा मात्रै सीमित भएको भन्दै आक्रोश पोखिरहेका छन्. भोटेकोसी बाढ़ीका पीड़ितहरू रसुवाको श्रीनाथगढ़ बाहिर आफन्तको उद्धारको प्रतीक्षामा बस्ने गरेका छन्. कतिपय आफन्तहरू विभिन्न हाइड्रोको सुरुङ मार्गमा फँसेको भन्दै उनीहरूले छिटो उद्धारको लागि हार गुहार समेत गरिरहेका छन्. बाढ़ीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल आज सर्वदलीय बैठक बस्दैछ. राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो 2 बजे सिंह दरबार स्थित राष्ट्रवाद संसदीय दलको कार्यालयमा बस्नेछ. बैठकमा भुटेकोसी बाढ़ीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका विषयमा छलफल हुने जनाइएको छ. सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन्. भुटेकोसी बाढ़ीले निम्ति आएको संकट समाधानका लागि उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन सम्बन्धी छलफल गर्न राष्ट्रपतिले दिउँसो 2 बजे सर्वदलीय बैठक बोलाएको हो. बैठकको नेतृत्व महामन्त्री विपिन कुमार आचार्यले गर्नेछन्. राष्ट्रपतिबाट प्रवक्ता खरेल पनि सहभागी हुनेछन्. सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रवक्ता देवराज चालिसे, नेकपा एमालेबाट सचिव पद्मा अर्याल, प्रदीप गेवाली, नेकपाबाट वर्षमान पुन र डाक्टर गंगालाल तुलाधार सहभागी हुनेछन्. त्यस्तै राप्रपा, श्रम संस्कृति पार्टी, जसपा नेपाल, जनमत पार्टीबाट सहभागी प्रतिनिधिहरूको टुंगो लागि नसकेको नेताहरूले बताएका छन्. अनिश्चितकालका लागि बैठक स्थगित भएपछि प्रतिनिधि सभाको संसदीय क्यालेण्डर प्रभावित भएको छ. संसदीय क्यालेण्डर अनुसार प्रतिनिधि सभाको बैठक सोमबार र आज मंगलबार बस्नुपर्ने थियो. तर प्रतिनिधि सभाको बैठक कहिले बस्छ अहिलेसम्म टुंगो लागिसकेको छैन. भदौ 10 गते संघीय संसद सचिवालयले सूचना निकालेर प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको थियो. क्यालेण्डर अनुसार प्रतिनिधि सभाको बैठक चल्न सकेको भए सोमबार प्रतिनिधि सभामा कर्मचारी संचय कोष विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने थियो. साथै शून्य समय चलाउने र केही वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची थियो. क्यालेण्डर अनुसार प्रतिनिधि सभाको बैठक चल्न नसकेपछि संसदीय क्यालेण्डर समेत प्रभावित बनेको छ. प्रतिनिधि सभाको परामर्श समितिको बैठक भने आज बस्दैछ. सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधि सभाको बैठक कहिले राख्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ. भुटेकोसीमा आएको बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा 24 जनाको शव भेटिएको छ. विदुर नगरपालिका 10 स्थित एउटा घरबाट 24 जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताएका छन्. बेत्रावतीमा रहेका व्यक्तिको घरबाट 30 शव निकालिएको हो. सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको 13 शव, पुरूषको 11 र एक बच्चाको शव भेटिएको छ. शवको पहिचान भने खोल्न सकेको छैन. पोस्टमार्टमका लागि 30 शवहरू काठमाडौँ स्थित त्रिवी शिक्षण अस्पतालमा ल्याइएको एसपी रेग्मीले बताएका छन्. रसुवा क्षेत्रमा आएको बाढ़ीपछि सिर्जित परिस्थितिमा खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाले 44 सदस्यीय आपतकालीन राहत टोली नेपाल पठाउने भएको छ. दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो. विपद प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल सरकारले गरेको सहायताको आग्रह बमोजिम यो टोली पठाउन लागि मन्त्रालयले जनाएको छ. परराष्ट्र मन्त्रालय र अग्नि नियन्त्रण निकायका अधिकारीहरू सम्मिलित उक्त टोली सैन्य यातायात विमान मार्फत मंगलबार नै नेपालतर्फ प्रस्थान गर्नेछ. यो टोलीले नेपालमा रहेर करिब 10 दिनसम्म उद्धार तथा सहायताको काम गर्नेछ। गत साता आएको विनाशकारी बाढ़ीमा पनि एक जल विद्युत आयोजनामा बेपत्ता भएका 9 जना कोरियाली कामदारको खोजबिनका लागि दक्षिण कोरियाले यसअघि नै एक द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको थियो। शुरूआती चरणमा नेपाली सेनाले लागू गरेको उडान प्रतिबन्धका कारण उक्त द्रुत टोली प्रभावित क्षेत्रमा पुग्न ढिलाइ भएको थियो। कोरियाली संचार माध्यमका अनुसार आवश्यक स्वीकृति पाएपछि उक्त टोलीले शनिबारदेखि शंकास्पद स्थलहरूमा हवाई खोज अभियान शुरू गरिसकेको छ। त्यसै नुवाकोटको बितुर नगरपालिका एक स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ। बितुरबाट ढुङ्गे हुँदै सवारी साधन सञ्चालनमा आइसँगै थप सहज भएको छ। भटेकोसी बाढ़ीले क्षति पुर्याएका सड़क तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढ़ाएको छ। ढुङ्गे बजारको बस्ती र सड़कमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको बितुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले बताएका छन्। त्यस्तै नुवाकोटको सदरमुकाम बितुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ दमादम तुइन निर्माण समिति शुरू गरिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाउनुका साथै सड़कमा क्षति पुर्याएपछि बिदुर सहित रसुवासम्मको सड़क यातायात अवरूद्ध भएको छ। त्रिशुली अस्पताल सहित जिल्लाका विभिन्न क्षेत्र र रसुवासम्मको सड़क यातायात यही भदौ 10 गतेदेखि बन्द छ। बाढ़ी प्रभावित क्षेत्रको खोज तथा उद्धार सब व्यवस्थापन र राहत वितरणमा समस्या भएकाले तत्काल आवागमन सहज बनाउन तुइन निर्माण थालिएको बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाल खानेपानी संस्थानले कर्मचारी पदपूर्तिका लागि आह्वान गरेको 198 पदको विज्ञापन रद्द गरेको छ। संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरले आज एक सार्वजनिक सूचना जारी गर्दै गत वैशाख 6 गते गोर्खापत्रमा प्रकाशित खुल्ला आन्तरिक र बढ़ुवा प्रतियोगिताका सबै विज्ञापनहरू रद्द गरिएको जानकारी दिएको हो। संस्थानका अनुसार पूर्वाधार विकास मन्त्रालयले गत असार 32 गतेको पत्र अनुसार साबिकको संस्थान अस्तित्वमा रहने नदेखिएको र सम्बन्धित स्थानीय तहहरूमा हस्तान्तरण प्रक्रिया अघि बढ़ाउनुपर्ने भएकाले विज्ञापन रद्द गर्न निर्देशन प्राप्त भएको थियो। सोही निर्देशन र लोकसेवा आयोगको भदौ 3 गतेको सहमति अनुसार संस्थानको पदपूर्ति समितिको बैठकले विज्ञापन रद्द गर्ने निर्णय गरेको हो। विज्ञापन रद्द भएसँगै दरखास्त दिएका आवेदकहरूले आफूले बुझाएको परीक्षा दस्तुर फिर्ता पाउने भएका छन्। दस्तुर फिर्ता लिन इच्छुक आवेदकहरूले यो सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र संस्थानको तोकिएको शाखा कार्यालय वा प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। भोटेको सिबाड़ी प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका गाड़ीहरू सड़कको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन्। निरन्तरको वर्षाले सड़क हिलामे र चिप्लो हुँदा राहत सामग्री पीड़ितसम्म पुर्याउन समस्या भएको हो। हाल रसुवाको नौकुण्ड गाउँपालिका 3 किचेत क्षेत्रमा राहत सामग्री बोकेका सवारी साधनहरूको लामो जाम देखिएको छ। गएको भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो चन्दनको क्षति भएको छ। मुख्य सड़क मार्ग बाढ़ीले बगाउँदा वैकल्पिक सड़कबाट सवारी साधन गुड़िरहेका छन्। बाढ़ी र पहिरोले कतिपय स्थानमा सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद गरिदिएकाले प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या उत्पन्न भएको छ। सड़क अवरोध र प्रतिकूल मौसमका कारण उद्धार कार्य समेत प्रभावित बनेको छ। त्रिभुवन विश्वविद्यालयको शिक्षा अध्यक्षमा प्राध्यापक अञ्जना सिंह र रजिस्ट्रारमा प्राध्यापक रविन्द्र शिवाकोटी नियुक्त भएका छन्। उपकुलपतिले गरेको सिफारिशका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री वीरेन्द्र शाहले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन्। शिक्षा मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सिंह र शिवाकोटीले आज दिउँसो 3 बजे शपथ लिँदैछन्। शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन्। सरकारले गत वैशाखमा अध्यादेश मार्फत त्रिभुवनका पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। गत असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रारको पनि नियुक्ति हुन सकेको थिएन। बाढ़ीमा बगेर नारायणी नदी हुँदै पश्चिम नवलपरासीमा भेटिएका शवहरूको व्यवस्थापन थालिएको छ। सोमबार मात्रै 45 शवको यसरी व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी मदन थापाका अनुसार हालसम्म 45 शवको व्यवस्थापन भइसकेको छ। गत भदौ 10 गते गएको भीषण बाढ़ी र पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला छिमेकी मूल चीनले एक सनसनीपूर्ण दावी गरेको छ। चीनले नेपालमा निम्तिएको यो प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा 12 दिन अघि नै चेतावनी दिएको बताएको छ। बाढ़ी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क वा पूर्व सूचना साझा नगरेको भन्दै चीनको आलोचना भइरहेका बेला बेजिङले आफ्नो बचाउमा यस्तो स्पष्टीकरण दिएको हो। चीनका अनुसार उसको ओल्ड मेट्रोलोजिकल सेन्टरले विपत्ति आउनुभन्दा 12 दिन अघि नै नेपाललाई इमेल मार्फत सम्भावित जोखिमबारे सचेत गराएको थियो। उक्त इमेलमा भारी वर्षा भूचेर आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको चीनको दावी छ। पछिल्लो तथ्याङ्क अनुसार यस विनाशकारी विपत्तिमा पनि हालसम्म नेपाल र तिब्बतमा गरी कुल 955 जनाले ज्यान गुमाइसकेका छन्। हामी सबै खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड आईएसआरजीसीले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डाला लक्षित गरिएको हो। आक्रमणबाट सैन्य पूर्वाधार र लडाकु विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति समेत पुगेको छ। अब खेल खबर। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेस्सीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन्। 39 वर्षीय मेस्सीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेस्सीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताएका छन्। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको उनको भनाई छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेस्सीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गरेका छन्। ज्यादा नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण। मृतकको संख्या 987 पुग्यो। 4000 सम्पर्क विहीन। राज्यको उपस्थिति आकाशमा मात्रै सीमित भएको भन्दै पीड़ितको आक्रोश। बाढ़ीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै। नुवाकोटको एउटै घरमा 24 फेला। पोस्टमार्टमका लागि काठमाडौँ ल्याइयो। उद्धारमा सघाउन 44 सदस्य दक्षिण कोरियाली टोली नेपाल आउँदै। अनिश्चितकालका लागि बैठक स्थगित भएपछि प्रतिनिधि सभाको संसदीय क्यालेण्डर प्रभावित। सड़क अवरोधका कारण राहत वितरणमा कठिनाई। त्रिवेणीको शिक्षा अध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रविन्द्र शिवाकोटी नियुक्त। जोर्डनको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी। अमेरिका र इरान बीचको तनाव फेरि बढ़ने संकेत। प्रदूषण गराएको भन्दै हर्मुजमा एक कार्गो जहाज इरानको नियन्त्रणमा। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

0: Cheers to all.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो म्युजिक मस्ती।

0: सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो एनआरएन 99.1 MHz।
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो म्युजिक मस्ती।

0: डमरले टिट्टु दिल्ली बाहिर जति दखल दियो त
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो PM।
2: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
6: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सित हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
11: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
12: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
12: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
13: बाबा, हाम्रै पश्चिम स्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
12: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
13: सम्पर्क नम्बर 9845082997,
11: 9850109997।
5: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
10: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने, खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM।
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
3: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
4: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
3: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
4: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने। कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: स्क्रब टाइफस रोगका लक्षणहरू। धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू। खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लौग्री कम्प्युटर, भरतपुर 20 चनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550-52454, 98455-20454, इमेल lok.logic2@gmail.com।
5: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
8: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
7: सम्पर्क
9: सम्पर्क नम्बर 9845829997
7: 9855109997
4: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा फूर्तिजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता फूर्तिजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढ़ी हुन्छ
10: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढ़ाउँछ
4: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
10: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने
4: सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दूध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने
10: मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने
4: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिल्लोपना बढेको उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने
10: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ
4: बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज

यसाठी ऊ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो छ, मलाई त्यही जान मलाई। आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: खबर चलाउनु होस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइडियाबाट सजिलै घरबसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लास छोयो कि छोड्यो
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने करुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको बेदी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पुग्ने?
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 9845082997,
2: 9855010997।
1: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गाँठको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पछेघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ। यो रोगबाट बस्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने, खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन। औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
5: औलोका लक्षणहरू, मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काख छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
5: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गाँठको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु, यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय चितवन।
6: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाई हाम्रो अटुट साइनो।
7: तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ।

0: Hoy I live Sunday Muncha Radio Silent 89.8 Megahertz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट ताजा खबर।

0: किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मानिन्छ।
0: अभिभावकसँग खुला सम्वादमा हुने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै सम्वाद गरे वृहत यौनता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार संस्था निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उल्लासी सामुदायिक रेडियो उदयपुर सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: 7 बजे बिहान उठेर भएर 10 बजे राखेपछि मैले आधै नै मिहिनेत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही तयारी भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
2: महिलाको श्रम, अधिकार र सम्मानको आवाज, कार्यक्रम साझा आवाज,
4: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
2: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
6: प्रोभाइडर मधुमाया दिदी, तर होइन प्रोभाइडर आने चाहिँ घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत दिनभर। बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
8: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।

0: कैयौं विवाह गर्न बाध्य हुन्छन्।
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय मानिन्छ।
0: अभिभावकसँग खुला संवाद नहुने तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, विगत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उर्वशी सामुदायिक रेडियो उदयपुर सीआईएम
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: सात बजे बिहान उठ भएर 10 बजे रातिसम्म मैले आधै नै मिल गएर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही तयारी भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम अधिकार र सम्मानको आवाज
2: कार्यक्रम साझा आवाज
4: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
2: महिला किसानका संघर्ष सपना र सफलताका कथा
7: प्रोभाइडर मोदी आया दिदी तर होइन प्रोभाइडर हाले हेर्नु त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएम मार्फत विश्वभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएम को फेसबुक पेज र युट्युब सीआईएम च्यानलमा पनि।
2: पसिनाको सम्मान समानताको अभियान
1: कार्यक्रम साझा आवाज।

0: खबरहरू जहिले पनि यस्तै गर्छ एक बिहानै र सँगसाँझै
1: को हो यो
2: सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबरको साथमा आएका छौ
0: सुन्न नबिर्सनु है
2: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे साझा खबर अब सारा नेपाल तपाईँसँग
0: साझा खबर अब नेपाली पात्रमा
3: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
4: अब इन्टरनेट टिभी र वाइफाई फिक्स राउटर पनि त्यतिमै पाइन्छ क्लासिक चेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक चेक जतिमा पाइयो त्यतिमा पाइयो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम खेल्लो मौसम
0: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइडीआर नम्बर 0152806 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम खेल्लो मौसम
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोस्किन्छौ
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
6: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय मानिन्छ
7: अभिभावकसँग खुला संवाद नहुने मन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ
6: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
7: छोराछोरीसँग साथी जस्तै संवाद गरे विगत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
6: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उनीहरूसी सामुदायिक रेडियो उदयपुर सीआईएन
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्कोका साथै शाखाहरू चाँदही बानेश्वर गर्मल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-5253
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम खेल्लो मौसम
1: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइडिआर नम्बर 01-52-68-6 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
10: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: भने
1: जहिले पनि त्यही गर्छ एक बिहानै र समसाझै
0: को हो यो
2: सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबरको साथमा आएका छौ
1: सुन्न नबिर्सनु है
2: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
1: साझा खबर अब सारा नेपाल तपाई छ आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागहिल बालेश्वर गमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5523
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष्याउँछन्
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
4: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय मानिन्छ
5: अभिभावकसँग खुला संवाद नहुने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ
4: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिका शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
4: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण

0: सँगसँगै सिनियर्स ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको दाम पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई सिक्स प्रविधि भएको वाइफाई सिक्स राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन.
1: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ. बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्. दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्. चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौं.
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्. यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्.
1: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल.
2: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य.
3: क्लासिक टेकको वाइफाई सिक्स राउटर नाम एक हार्मनी शक्तिशाली चार एन्जिनामा वाइफ कभरेज, 5G स्ट्रोन, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 2 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना. बुकिङको लागि 9801044777 क्लासिक टेक शिक्षण.
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सुबाडीबाट क्षति पुगेका रसुवा नुवाकोट धादिङका मुख्य सड़क मरमत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध भएको सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने
1: सुचारू गर्नुपर्ने अगाडि बढ़ाउने हाम्रो लक्ष्य रहेको छ। त्यही अनुसार काम अगाडि बढ़ेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान।
2: अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ।
0: सम्भावित विपदमा ध्यान दिएर चीन सरकारद्वारा नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाग्नु बन्दरगाह अनिश्चित कालका लागि बन्द। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुँदै
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका चाहिँ केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थानहरूमा लुम्बिनी कोशी र पहाड़ी प्रदेशका थोरै स्थानमा तथा पश्चिम प्रदेश दुई स्थानमा मध्यम वर्षाहरू भने आज।
0: र रूसले कियेव लगायतका वरपरको क्षेत्रमा गरेको आक्रमणमा परि 12 जनाको मृत्यु।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका नेपाल र नेपालीले सम्भवतः यस शताब्दीकै सबैभन्दा ठूलो हृदय विदारक विपत्तिको सामना गर्नु पर्यो। यो अवस्थामा सरकार र प्रतिपक्षी नभनिकन राजनीतिबाट माथि उठेर समन्वयकारी भूमिका खेलेर खोज तथा उद्धार राहत र पुननिर्माणको काममा सबै नेपाली जुट्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान गरिएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख देवप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअघि गएको बुधबार भेटेको सीबारी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भुटेको सीबारी र विपदबारे सभामुकरणले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, दनहुमा 38, नवलपरासी पूर्वमा 116, नवलपरासी पश्चिममा 170 र चितवनमा 1381 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र पारेको छ। पहिलो चरणमा सड़क सफाई पुननिर्माण र यातायात सुचारू गर्ने कामलाई प्राथमिकता दिएको छ। नुवाकोटको गैछी देवीघाट सड़क खण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ भने तादी खोलामा बगाएको पुलको स्थानमा ब्रिज राख्ने तयारी छ। त्रिशुली रसुवा सड़कका विभिन्न वैकल्पिक मार्गमा साना सवारी संचालनमा आएका छन्। कोलनी बुद्ध सिंहघाट तथा लगडाँडा शिव खाली दुनी बेसी हुँदै कोलनी जाने वैकल्पिक सड़क पनि संचालनमा आएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्ण वीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्नु भएको छ। भुटेको सीमा आएको बाढ़ीका कारण कोसुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10 देखि 15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। सड़कको अनुगमनपछि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा तरिकाले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको जानकारी दिनुभयो।
1: पृथ्वी राजमार्ग भएर जाने आवागमन गर्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको अवस्था छ र यो राजमार्ग सुचारू गर्नको लागि चाहिँ अब हाम्रो प्राविधिक टिमले त्यो पहिरोको अध्ययन गरिरहेको अवस्था छ। स्थलगत अध्ययन पनि गरिरहेको छ, ड्रोनबाट पनि अध्ययन गरिरहेको अवस्था छ। अध्ययन पश्चात प्राविधिक प्रतिवेदनको आधारमा यो बाटोलाई छिटो सुचारू गर्ने गरी अगाडि बढ़ाउने हाम्रो लक्ष्य रहेको छ। त्यही अनुसार को काम अगाडि बढ़ेको अवस्था छ। समय चाहिँ ठिकै यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन र अहिलेको यो पहिलोको प्रकृति हेर्दाखेरि अब अलि समय चाहिँ अलि लामै लाग्ने जस्तो देखिन्छ।
5: पूर्वोत्तर विकास मन्त्रालयले रसुवाको भुटेको सी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई 21 दिनभित्र सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका लागि अघि बढ़ाउन कार्यदल गठन गरेको छ। बाढ़ीबाट क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गठित कार्यदललाई सड़क पुल खानेपानी पुनर्वास झुमिङ्गो पुल भग्नावशेष व्यवस्थापन संचार तथा स्वास्थ्य सम्बन्धी कामको पहिचान र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरी तत्काल गर्नुपर्ने र दीर्घकालीन पुनस्थापनाका योजना समेत तयार गर्नेछ। आवश्यक स्रोत तथा साधनको व्यवस्थापन सम्बन्धी सरकारी निकायबीच समन्वय र प्रगतिको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। विनाशकारी बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सोगिङमा फँसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जलविद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए। अब पनि सरकारसँगको समन्वयमा निजी क्षेत्रका प्राविधिक जनशक्ति र उपलब्ध प्राविधिक प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने सहमति भएको छ। कर्णाली सरकारले भुटेको सी बाढ़ीबाट प्रभावित क्षेत्रका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार पुनस्थापना र पुननिर्माणका लागि रहेको बताइएको छ। त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083-2092 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारले आगामी 10 वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी विभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई विभागका एक दुई स्थानमा पानी पनि भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई विभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र सत्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई विभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने मौसमविद देवी ढकालले सीआईएमआई जानकारी दिनुभयो।
3: लुम्बिनी कोशी र पहाड़ी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षाहरू भइसकेको छ। आज राति कुरा यो कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी भागमा गण्डकी र लुम्बिनी प्रदेशको हिमालय र पहाड़ी भएका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमालय पहाड़ी भएका थोरै स्थानमा चाहिँ मेघर कटर चाहिँ भाषा देखाउन देखिन्छ भने बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भएका केही स्थानमा साथै मधेस प्रदेश कोशी र सुदूरपश्चिम प्रदेशको तराई भएका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा देखिएको छ। आज साथै सुन्दरी कोशी बागमती र गण्डकी परिस्पति भएर पहाडेको र लुम्बिनी परिस्प पहाडी भक्तमा चाहिँ भारी प्रशासन तपाईँको देखिएको छ।
5: चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानीहरूको जंगी बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी वंश कार्यालयका वंशर अधिकृत तोल बहादुर पाण्डेलाई मेल मार्फत जंगी बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको हो। आन्तरिक राजस्व विभागले संचालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरेको जानकारी दिएको हो। भोटे कोशी भारीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्ला
6: रेडियो साइनो 89.8
7: मेगाहर्ट्ज। अहिले रातिको 8 बजे एएम
6: रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

0: सरलता सजिलैसँग रेखा क्षेत्रका सेवा समेत आइपिएसबाट सजिलै घरबस्ती इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801044477।
1: डेङ्गु ज्वरो यसरी जातको पछि लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने करुवा रोग हो। प्राय घर वरिपरि बस्ने यसरी लामखुट्टेले बिमार गर्ने भनेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, तिलका डब्बाहरू, ड्रमहरू, खोला वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल खाँदछ। यो लामखुट्टेले फुल लागेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेङ्गु ज्वरोको लक्षणहरू। डेङ्गु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनुको। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई मासिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेङ्गु ज्वरो भएको शङ्का गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा जिब्राबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, ज्वरो हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेङ्गु ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको उपायबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढुङ्गामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुन प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गरी अभ्यास सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: हेर्नु न नानीको बाबा, कोठामा सुनिमुनै बसेकी छ, विवाहको समय पनि नजिकै आएका थियो, के कुरामा चित्त बुझिन पनि।
3: नानी के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने विद्युत जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, समाजमा त तिमीले रोजेको खोजेको जस्तो तिमी ढुक्क भएर बस्छ। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफी नै भनिहाल्छ नि। हामी कहाँ उत्कृष्ट क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, लाइटिङ, कपी, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, खड्गपुर महानगरपालिका, वडा नम्बर 19, शाख नम्बर 5, चितवन।
5: सम्पर्क नम्बर 9847982997, 9855909997।
1: जापानिज इन्सेफ्लाइटी युनेक गाडको पोथी लामखुट्टेको चोपाइबाट मानिसमा सर्ने चिज गर्ने सरवाल हो। यो लामखुट्टे सुँगुर, बङ्गुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउ दुख्नु, बान्ता हुनु, शरीर छाम्नु, घाँटी अर्लो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्छ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जसो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ। यो रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बस्ने, घर वरिपरि सम्भव भएसम्म घरको झ्याल ढुङ्गामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो
7: साइनो 90.8 मेगाहर्ज।
3: को मजुरी हामी आएका छौं। घटना परिवेश को विचार को मंथन करना कार्यक्रम तपाईको विचार तीनै सँगै
8: कार्यक्रम तपाईको विचार दिनेसँग हरेक मंगलबार साँझ 8 बजे रेडियो 89.8 मेगाहर्ज र 91.9 मेगाहर्ज।

0: को नदीबा हानि आया मंथन कार्यक्रम तपार पीने
1: कार्यक्रम तपाईको विचार लिने हरेक सोमबार अमेरिकी समय साँझ 7 बजे नेपाली समय मंगलबार बिहान 7 बजे नेपाली .com फेसबुक पेजमा आएर मंगलबार साँझ 8 बजे रेडियो 89.8 मेगाहर्ज र साइनो न्यूज .com
2: आज महानुभावन कार्यक्रम सबैको विचार लिने कर्म नगर्छौँ र साइबर हेलान गर्छौँ संसार हेरिरहनु छ भने 89.8 मेगाहर्ट्जको रेडियो त्यस्तै गरी अभियान विज्ञानमा हेर्न सक्नुहुनेछ भने कार्यक्रम तपाईँको विचार दिनुहोस् साइनो न्युजमा पनि यहाँले हामीलाई हेर्न सक्नु सक्नुहुनेछ त दसैँको श्रोता महानुभावले सधैँ जस्तै आज बनाएकोमा अतिथिले अधिवेशनमा सम्बन्धित विषयवस्तुमै कुराकानीको लागि उपस्थित भइसकेको छ। मसँग आज कुराकानीको लागि अतिथिको रूपमा एनआरएमएका एकजना अन्तर्राष्ट्रिय उपाध्यक्ष जो अमेरिकामा बस्नुहुन्छ र अमेरिकाको राष्ट्रिय अध्यक्ष पनि भइसक्नु भएको एनआरएमएका अभियन्ता हुनुहुन्छ बुद्धि सुवेदी मसँग आज बोलिसक्नु भएको छ। नेपालमा भर्खरै गएको बाढी पीडितका लागि एनआरएमले गरिरहेको सहयोगको बारेमा आज हामी कुराकानी गर्ने लागिरहेको छु। सर्वन गुरुजीलाई कार्यक्रममा हामीले स्वागत गर्छु। गुरुजी
3: हजुर नमस्कार, धन्यवाद गुरुजी।
2: आराम हुनुहुन्छ?
3: हजुर ठिक छ, सबै ठिकै छ, म त ठिकै छु।
2: हजुर हामी आफ्नो लेभलमा ठिकै छौँ तर देश रोइरहेको छ, देशमा अप्ठ्यारो भएको छ। आज हामी नेपालमा हाम्रो भरो विकास सबै गएको एउटा विध्वंसकारी बाढी र पहिलो जुन एउटा धेरै नेपालीहरूको हताहत भएको छ, धेरै जनता पनि भएको छ, यही विषयमा हामी कुराकानी गर्न उपस्थित भएका छौँ। आज कार्यक्रमको सुरुवात पनि जो विध्वंस बाढीबाट जसले आफ्नो देह त्याग गर्नु पर्यो, धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूका हामी ज्यान गर्नुभएको छ, उहाँहरू सबैप्रति कार्यक्रमको तर्फबाट हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ र जो घाइते हुनुभएको छ सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ पनि हामी कामना गरिरहेका छौँ। आज यसै विषयमा अन्तर्राष्ट्रिय नेपालीहरूको संस्था यो एनआरएनए के गरिरहेको छ, कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा यसै संस्थाका अन्तर्राष्ट्रिय उपाध्यक्ष बुद्धि सुविधासँग कुराकानीको लागि हामी उपस्थित गरेका छौँ। बुद्धिजी मैले यहाँलाई भने अब यो अहिले जो नेपालमा गएको यो विध्वंसकारी विपदमा एनआरएनले तपाईँको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ र यसले आफ्नो अभियान सुरु गरिसकेको छ, हामी देखिरहेका छौँ 5 करोडको अभियान पनि सुरु गरेको देखिएको थियो। यो अभियान कहाँ पुग्यो, सहयोगको कार्यक्रम कसरी अगाडि बढिरहेको छ?
3: थ्याङ्क यू पुनेजी। हजुर अघि नै हजुरले भने जस्तै हामी सम्पूर्ण विदेशमा रहेका सम्पूर्ण डायस्पोराहरूको तर्फबाट पनि नेपालमा जस्तो प्रयास गर्नुभयो उहाँहरूको लागि हामी श्रद्धाञ्जली र जो घाइते हुनुहुन्छ उहाँहरूको लागि शीघ्र स्वास्थ्य लाभको पनि काम गर्दछौँ र यो हामी एकदमै हामी सबैले कसैले पनि नसोचेको एकदम अकल्पनीय खालको घटना थियो र यसलाई जो घटना घट्ने बित्तिकै तुरुन्तै हाम्रो डायस्पोराको तर्फबाट गइरहेको नेपाली सङ्घको तर्फबाट हामीले इमर्जेन्सी मिटिङ कल गर्यौँ। म त यता अमेरिका नै थिएँ, मेरो हाम्रो अध्यक्ष अन्तर्राष्ट्रिय अध्यक्ष डाक्टर हेमराज शर्मा लगायत हाम्रो धेरै साथीहरू नेपालमै हुनुहुन्थ्यो। इमर्जेन्सी मिटिङ गरेर हामीले तत्काल अल्पकालीन कसरी राहत उपलब्ध गराउन सकिन्छ र त्यसपछि मध्यकालीन र दीर्घकालीन के कस्ता कामहरू गर्न सकिन्छ भन्ने विषयमा इमर्जेन्सी मिटिङ त्यस्तो घटना भएको लगत्तै 4-5 घन्टामै मिटिङ बसेर हामीले यो राहतको कार्यक्रमहरूको एउटा तर्जुमा गऱ्यौँ। हजुरलाई थाहै छ गराएको नेपाली सङ्घको स्थापना कालदेखि नै जब जब देशमा एकदमै ठुलो अप्ठ्यारो र गाह्रो परिस्थिति परेको छ तपाईँ हामी जो जहाँ रहे पनि आखिर देशप्रति

कार्यगर रहेको छ। यहाँका सेवाहरू बाल बाख्रा गर्भवती

Thank you.